0: संक्रमितको उपचारका लागि विभिन्न ठाउँमा अस्पताल निर्माण गरिएको थियो। त्यस्तै सिमरा वीरगंज औद्योगिक करिडोर अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा पनि बन्द रहेको एक तारजाली र गार्मेन्ट उद्योगलाई आवश्यक उपकरणसहित अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो। जितपुर सिमरा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको सहकारीमा बन्द उद्योगलाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको त्यति बेला जितपुर स्थित नेपाली सेनाको 28 नम्बर वाहिनीका वाहिनीपति अनुपजङ थापाले बताएका थिए। यसरी कोरोना कालमा संक्रमितलाई राख्न नेपालगंज उपमहानगरपालिकाले उपलब्ध गराएको 4 बिघा 13 धुर सरकारी जग्गामा 29 करोड़ 38 लाख रूपियाँ खर्चेर बनाइएको होल्डिङ सेन्टरका संरचना प्रयोगविहीन हुँदा मक्किन थालेका छन्। मक्किँदै करोड़ौंका संरचना कोरोनाकालीन होल्डिङ सेन्टर अलपत्र शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
1: मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला बलरा नगरपालिका 5 सर्लाहीका 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंहले 2.5 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन। यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरीद गरेर ल्याएको 2 बोरा यूरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको थियो। रोपाई अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोनवर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोनवर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरण सहितका कागजात मगाएको छ। अहिलेसम्म दुवैजनाको बेल धरौटी हुन सकेको छैन। अदालतका न्यायाधीश विदामा हुनुहुन्छ भन्ने जानकारी पाएका छौं। उनले भने अदालती प्रक्रियाकै कारण ढिलासुस्ती भइरहेको छ, हामी धाउन छाडेका छैनौं। सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी भन्नुहुन्छ, गृह मन्त्रालयलाई जानकारी गराइसकेको छु, माथिबाट पहल भइरहेको होला, स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेका छौं। सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा 17 असारमा पक्राउ परेका सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह अझै छुटेनन् भन्दै कान्तिपुर दैनिकले मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा शीर्षकमा यो खबर छापेको हो।
0: कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ। बढ़दो सवारी चाप र बाढ़ीका कारण यस पुलमाथि निरन्तर जोखिम बढ़िरहेको छ। पानीको बहाव बढ़ेसँगै केही दिन यता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। निर्धारित आयुभन्दा 1.5 दशकभन्दा बढ़ी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौं भारी सवारी साधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढ़ी दबाव पर्ने गरेको छ। वर्षायाममा पानीसँगै आउने बालुवा र ढुंगा माटो गेग्रानले समेत नदीको सतह बढ़ाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ। कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्छ। यसको जोखिम अत्यन्त संवेदनशील र गम्भीर हुन सक्छ। यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठूला भूभागलाई सीधै असर पर्न सक्छ। तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अझै अगाडि बढ़न सकेको छैन।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षले पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका कार्यक्रम अलग अलग रूपमा मनाउने भएका छन्। संस्थापन पक्षले मंगलबार र बुधबार कार्यक्रम राखेको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का नेतृत्वको असन्तुष्ट पक्षले मंगलबार कमलादी स्थित प्रज्ञा भवनमा विशेष विचार गोष्ठी भनेर आयोजना गर्ने भएको छ। कार्यक्रम तयारीका संयोजक पूर्व उपसभापति प्रकाश मानसिंह रहेका छनृ।
2: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासमै पनि विनियोजन बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा मन्त्रालयलाई आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
1: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब 3,000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा उक्त पद रिक्त भएका हुन्। गत आर्थिक वर्षमा 2211 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ी देखिएको छ।
2: अर्थ मन्त्रालयले आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय विभाग तथा सरकारी निकायलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन जारी गरिएपछि विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रचलित कानूनको पूर्ण पालना गर्दै खर्चमा मितव्ययिता, पारदर्शिता र नतिजामुखी कार्य सम्पादन सुनिश्चित गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफल गर्नुभएको छ।
1: काठमाण्डु उपत्यका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो कदम चालिएको हो।
2: विशेष आर्थिक क्षेत्र सेजमा संचालित उद्योगले एक साताभित्र भाड़ा नतिरे बिजुली र खानेपानीको सेवा काटिने भएको छ। विशेष आर्थिक क्षेत्र सेज प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाड़ा बुझाउन निर्देशन दिएको हो।
1: रोग किराको जोखिम देखिएपछि सरकारले केही समयका लागि धनियाँ आयातमा रोक लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले चीनबाट आयात गरिएको ठूलो परिणामको धनियाँको दानामा खपराज बाटल नामक हानिकारक रोग र किराको जोखिम देखिएपछि तत्कालका लागि धनियाँ आयातमा रोक लगाएको हो।
2: एक वर्ष अघि नै निर्माण पूरा भइसकेको तर विभिन्न कारणले संचालन हुन नसकेको नागढुङ्गा सुरुङ मार्ग साउन दोस्रो सातादेखि क्रमिक रूपमा संचालन गर्ने तयारी गरिएको छ। साउन 1 गते सुरुङ मार्गको विधिवत उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सड़क विभागका महानिर्देशक डा विजय जैशीले बताउनु भएको छ।
1: दार्चुला स्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल भारत जोड्ने पक्की पुल संचालनमा ढिलाइ भएको छ। पुल निर्माण पूर्ण रूपमा पूरा भएर नेपालतर्फको 130 मीटर मुख्य सड़क निर्माण पनि अन्तिम चरणमा रहेको स्थानीयले बताएका छन्। नेपालतर्फको सड़क निर्माण गरिरहेको कम्पनीका सब इन्जिनियर हेम पाण्डेका अनुसार सड़कमा ढलान भइरहेको र सो काम आगामी अगस्तमा सकिनेछ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी

0: इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप. यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
1: नेपाली खबरमा अब विदेशका

0: बाट च्युत भएर मानिसहरू दण्ड दण्डहीनता र प्रतिशोधको बाटो अपनाउने लक्षण र संकेतलाई मेटाउने हो भने राष्ट्रिय मानवाधिकार आयोगको उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्दै तद अनुरूप कार्यवाहीको प्रक्रिया शुरू गर्नुपर्छ। यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पूर्ण कारोबारवालाबाट सरकारको न्यायिक परीक्षाको कसीको रूपमा हेरिएको छ। सरकारको कतै असहमति छ भने आफ्ना असहमति सहित सार्वजनिक गरे हुन्छ।
1: खुशी मार्फत मानसिक शान्ति शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ। विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्याधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ। व्यक्तिलाई प्रसन्न बनाउने धेरै विधिमध्ये खेलकुद एक दरिलो माध्यम मानिन्छ। खेल र प्रसन्नता बीच प्रत्यक्ष सम्बन्ध देखिन्छ। खेल हेर्दा व्यक्तिले आनन्दको अनुभूति मात्र गर्दैन, एकाङ्कीपनबाट छुटकारा पाएको महसुस गर्छ। घरमै बसेर हेरिने खेलकुदले समेत सन्डे रंगशाला जत्तिकै दिमागी ताजापन ल्याउँछ।
0: विपदबाट जोखिम व्यवस्थापन शीर्षकमा कृष्णहरि बासकोटाको विचार गोर्खापत्रमा छापिएको छ। विपदबाट सुरक्षित हुने तरिका आम मानिसले जान्नै पर्छ। सबैले झटपट झोला गो ब्यागको चाँजो पाँजो मिलाउनुपर्छ। आम बस्ती टोल समुदायमा एसेम्बर पोइन्ट तोक्नुका साथै इमर्जेन्सी सेन्टरको व्यवस्था गर्नुपर्छ। प्राथमिक उपचार र एम्बुलेन्स सेवाको व्यवस्थाका अतिरिक्त भूकम्प निरोधक घर निर्माणलाई अनिवार्य गर्नुपर्छ। बाढ़ीको पूर्व सूचना दिने प्रणाली स्थापना गर्नुपर्दछ।
1: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 5 गते मंगलबार, जुलाई 21 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने, सर्वेक्षण पछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने, पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
1: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एकअर्कालाई गलाउने रणनीतिमा अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग।

0: बजेट कार्यान्वयनमा लाग्न सचिवलाई अर्थमन्त्रीको निर्देशन।
1: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो, बुधबार भोलिदेखि क्रमशः वर्षा घट्दै जाने। नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू।
0: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण, चारजना भारतीय नागरिकको मृत्यु। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उच्च बिन्दुमा। कंगोमा इबोला संक्रमणले 930 ज्यान लियो।
1: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा अनि तेन्जिङ सिरिङले थाईल्याण्डमा प्रशिक्षण लिँदै 7 ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाईल्याण्ड भ्रमणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, सरकारले बढ़ी भएका कर्मचारीहरूलाई आवश्यक पर्ने ठाउँमा पठाउने र तत्काल लोकसेवा मार्फत कर्मचारी माग नगर्ने रणनीति बारेको प्रसंग।
0: दरबन्दी कटौतीपछि बढ़ी भएका कर्मचारीलाई आवश्यक अनुसार संघीय, प्रदेश र स्थानीय तहमा पठाउने निर्णय भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको नेतृत्वमा हिजो बसेको सचिवहरूको बैठकले विभिन्न 22 निर्णयहरू गरेको हो। बालिन शाह प्रधानमन्त्री नियुक्त भए ता पहिलो पटक सचिवहरूको बैठक बसेको छ। बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीको मिलान गर्ने र बढ़ी हुनेमा रहने कर्मचारीलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई स्थानीय तहमा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने निर्णय समेत गरेका छन्। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले नयाँ थाई पदपूर्तिका लागि यस वर्ष लोकसेवा आयोगमा माग नगर्ने भनी सचिव बैठकबाट भएको निर्णयबारे थप स्पष्ट पारेको छ। कुनै पदपूर्ति आवश्यक भएको, फाजिलका कर्मचारी व्यवस्थापन भइसकेपछि पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था भएको खण्डमा त्यस्ता पदमा थाई पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने सहसचिव एवं प्रवक्ता हेमराज अरियालले निकालेको विज्ञप्तिमा उल्लेख छ। सरकारले साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम गरेको र सुक बमोजिम गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि सर्वेक्षणको प्रक्रिया शुरू भएको जानकारी दिइएको छ। उक्त सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको पद दरबन्दी हालको भन्दा घट्न सक्ने भएकाले केही कर्मचारी दरबन्दी कम बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको स्वीकृति बिना थाई पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने भनी मिति 2083 साउन 4 गतेको सचिव बैठकबाट निर्णय भएको सम्बन्धमा यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएको, फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन भइसकेपछि कुनै पद रिक्त भएको वा संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने व्यवस्था भएको खण्डमा त्यस्ता पदमा थाई पदपूर्तिका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ, विज्ञप्तिमा भनिएको छ।
1: यसैबीच सरकारले साबिकमा कायम रहेका सार्वजनिक विधाहरूको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार 2 विदा दिने व्यवस्था लागू भए पश्चात साबिकका अन्य विधाहरूको संख्या र औचित्यमाथि पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरिएको हो। गोविन्द बहादुर कार्की मुख्य सचिव भएपछि बसेको सचिवहरूको हिजोको बैठकले यस्तो निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय सचिव बैठकले गरेको मुख्य सचिव कार्कीद्वारा बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। बैठकले कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहने निर्णय पनि गरेको छ। गठित कार्यदललाई साबिकका सार्वजनिक विधाहरूको अध्ययन तथा पुनरावलोकन गरी प्रतिवेदन तयार गर्न 15 समयसीमा तोकिएको छ। कार्यदलले आफ्नो अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने निर्णय छ। हप्तामा 2 विदा दिने व्यवस्थाले सेवा प्रवाह र सरकारी कार्य सम्पादनमा पारेको प्रभावलाई मध्यनजर गर्दै वर्षभरि दिइने अन्य विधाहरूलाई व्यवस्थित र परिमार्जन गर्न कार्यदल गठन गरिएको हो।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले शत प्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजना सहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिनुभएको छ। हिजो मन्त्रालयमा आयोजित आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन आयोजना योजना सम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट 5 वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको शुरूआत भएको भन्दै उहाँले विगतको पूँजीगत खर्चको निराशा र राजस्व संकलनको कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन समेत दिनुभयो। तोकिएको पूँजीगत खर्च पनि गर्न नसक्ने र राजस्व पनि उठाउन नसक्ने विगतको जस्तो अवस्था अब भोग्न नपर्ने गरी काम गर्न उहाँको निर्देशन छ। बजेट कार्यान्वयनका लागि आवश्यक कानूनी र व्यावहारिक कठिनाई निर्धक्क रूपमा अर्थ मन्त्रालयलाई भन्न र योजनाबद्ध रूपमा काम अघि बढ़ाउन उहाँले सचिवहरूलाई आग्रह समेत गर्नुभएको छ। अर्थ मन्त्रालयले बजेट कार्यान्वयन सहजीकरणका लागि गत आर्थिक वर्षदेखि गरिरहेको रकमान्तर तथा अबन्दा बजेटको विस्तृतीकरणको अधिकार सम्बन्धी मन्त्रालयलाई प्रत्यायोजन गरेको र त्यसको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।
1: पछिल्लो समयमा देखिएका बजेट खर्च सम्बन्धी समस्या समाधानका लागि सरोकारवाला निकायले पटक पटक जोड़ दिँदै आएका छन् र त्यस अनुसारको सुधार भने हुन सकिरहेको छैन। अर्थमन्त्री लगायत अरू सरोकारवाला निकायले पनि मातहतका निकायलाई चालू आर्थिक वर्षको बजेट खर्चमा सुधारका लागि अनुरोध गर्दै आएका छन् तर हरेक आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा बजेट खन्याउने र विकास निर्माणका काममा सम्झौता गर्नुपर्ने अवस्था अझै हट्न सकेको छैन। यो समस्याको समाधानका लागि गर्न सकिने काम र भइरहेको अभ्यासका बारेमा सीआईएनसँग कुराकानी गर्दै अर्थविद डिलीराज खनालले भन्नुभयो,
3: खर्च गर्ने भन्नुहोस्, पहिलो कुरा त यो के हो भने महालेखाको हेर्यो भने तपाईँको 15-20 वर्षदेखि उहाँले समस्याहरू कोट्याउनुहुन्छ, यसरी गर्छ भन्ने सुझाव दिनुहुन्छ, त्यसको कार्यान्वयन भएन। यसभित्र चाहिँ संसदीय समितिहरू पनि जोडिन्छ, खास गरी लेखा समिति अलि स्ट्रङ भएर महालेखा परिषदले चाहिँ लेखाएका कुराहरूलाई चाहिँ कार्यान्वयन गर्नेतिर चाहिँ ठोस रूपमा पहल भएको भए पनि धेरै कुरा चाहिँ समस्या समाधान हुन्थ्यो। र अर्को तेस्रो पक्ष के हो भन्नुहुन्थ्यो भने यहाँ त कस्तो भयो भने त्यसरी मैले बेला बेलामा यो बजेट सिस्टमै भएन भन्ने कारण के हो भने तपाईँले बजेट बनाउनुहुन्छ, 3 महिना संसदमा छलफल गर्नुहुन्छ, कमा फुल स्टर तपाईँले चेन्ज गर्नुहुन्न, अनि बजेट कार्यान्वयनमा गइसकेपछि मध्यावधि दिन गएर पहिले त महत्वाकांक्षी बजेट बनाउनु होइन बाहिर सुनाउनुलाई मान्छेहरूलाई, अनि त्यसपछि मध्यावधिमा गएर अथवा अर्धवार्षिक समीक्षा गर्दाखेरि तपाईँले चाहिँ अर्थ मन्त्रालयको केबिनमा बसेर होइन एउटा लोकतान्त्रिक विधि र प्रक्रियाबाट पास गरेको बजेटलाई अर्थ मन्त्रालयको केबिनमा बसेर कसैलाई नसोधिकन कुनै एउटा लोकतान्त्रिक विधि पनि प्रक्रिया पनि चाहिँ पुरा नगरिकन तपाईँले चाहिँ मनपरी ढंगले चाहिँ बजेट अझ त्यसमा पनि कृषि खर्च खर्च गर्नुहुन्छ, राजस्व लक्ष्य घटाउनुहुन्छ र गत वर्ष चाहिँ तपाईँको 40% भन्दा बढी कृषि खर्चको लक्ष्य घटाउनुहुन्छ। त्यसले पनि के भयो भन्नुहुन्छ भने एक प्रकारको बजेट सिस्टममै विकृति विसङ्गतिलाई तपाईँले संस्थागत गर्दै लिएर जानुभयो। अनि यसै पनि हामीले चाहिँ अर्धवार्षिक समीक्षा गर्दाखेरि राम्रोसँग कार्यान्वयन गर्न सकिएन भने यता पनि काट्न सकिन्छ उता पनि काट्न सकिन्छ भनेर भनिसकेपछि तपाईँलाई एउटा अनुशासनमा डिसिप्लिनमा बजेटरी अनुशासनमा बाँध्ने कुरो नै नहुने भयो। त्यसले गर्दाखेरि पनि यो अझ थप रूपमा यसले अर्को समस्या सिर्जना गरेको छ। त्यसरी यो कुरा प्रणालीगत रूपमा कानून अरू अरू पार्टीमा चाहिँ सुधार गर्ने कुरा सँगै जानु पर्यो। अनि जुन किसिमको अहिले चाहिँ अब सचिव स्तरीय जुन किसिमको निर्णय भएको छ त्यसलाई चाहिँ अब आज निर्णय भयो भोलिदेखि त्यो कानुन कुरालाई सुनिश्चित गरेर अगाडि गयो भने केही मात्रात्मक रूपमा चाहिँ सुधार होला भन्ने चाहिँ हामी अपेक्षा र आशा गरौँ।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँगको हिजोको भेटमा प्रधानमन्त्री शाहले पुँजी बजारमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सृजना र राजस्वमा योगदान गर्नुपर्ने बताएको बैठकमा सहभागीहरूले बताएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदाका धरोहरलाई सम्मान गर्ने प्रस्ताव,
4: कला कुनै सिपको बारेमा ज्ञान छ, उहाँ अब दिन प्रतिदिन चाहिँ वृद्ध हुँदै जानुभएको छ, र उहाँको कन्ट्रिब्युसन त्यो क्षेत्रमा अति अथवा ज्यादै महत्वपूर्ण रहेको छ। मास्टर आर्टिस्टलाई सजीव मानव सम्पदाको रूपमा रेकग्नाइज गर्ने राज्यले।
1: आन्तरिक विवादका बीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने रणनीतिमा जुलाई महिनामा देशभर औषध भन्दा कम पानी पर्यो। भोलिदेखि क्रमशः वर्षा घट्दै जाने, नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजनाको शुरूआत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
13: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोप्राइटर मधुमाया जी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: समानताको अभियान
12: कार्यक्रम साझा
0: आउटले पार्टीका संस्थापक नेता बीपी कोइरालाको प्रतिष्ठान भवनमा विशेष विचार गोष्ठी आयोजना गरेको छ। कार्यक्रम तयारी समितिका संयोजक पूर्व उपसभापति प्रकाश मानसिंह रहनु भएको छ। संस्थापन पक्षले पहिलो दिन बागमती करिडोर स्थित यूएन पार्क क्षेत्रमा जलवायु सचेतना जगाउन जुटौं भन्ने नारासहित 5 किलोमिटरको ग्रीन रन प्रतियोगिता तथा प्रकृति लोकतन्त्र र भावी पुस्ता विषयक विज्ञहरूको सहभागितामा ग्रीन टेबल संवादको कार्यक्रमको आयोजना समेत गरेको छ। भोलि राष्ट्रिय सभा गृहमा नवीन संकल्प नवीन अभियान शीर्षकमा विचार गोष्ठीको आयोजना भएको छ। संस्थापन पक्षका कार्यक्रमलाई चुनौती दिँदै असन्तुष्ट पक्षले आज आयोजना गरेको कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत लिएको छ। तरूण दलका पूर्व सभापति तथा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले पनि यसलाई शक्ति प्रदर्शनकै रूपमा व्याख्या गर्नुभएको छ। 6 महिनादेखि समानान्तर गतिविधि गर्दै आएको देउबा खड्का समूहले पार्टी एकताका लागि अघि सारेका 5 बुँदे शर्त समेत सार्वजनिक भएको छ। ती सबै शर्त स्वीकार गर्न संस्थापन पक्ष तयार नभएपछि पार्टी एकताको आधार समेत कमजोर बन्दै गएको नेताहरूको निष्कर्ष छ।
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 समुदायको अधिकार स्थापित गराउन आवश्यक रहेको विज्ञ तथा सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुमनिमा उदासले नेपालमा भएको कला संस्कृति र भौतिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु सबैको दायित्व भएको बताउनुभयो। सामुदायिक रेडियो प्रसारक संघ अकुराप नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा विधेयकमा सरकारवाला निकाय को सुझावलाई समावेश गर्न आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
17: यहाँको भाषा, लोक कला, मौखिक परम्परा, चाड पर्व, संस्कार, परम्परागत ज्ञान तथा सीप, जीवनशैली र सामाजिक अभ्यास जस्तो अभौतिक सांस्कृतिक सम्पदाहरूले सभ्यता, इतिहास र सामुदायिक जीवनलाई पुस्तौंदेखि निरन्तर दिँदै आएको छ। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि extinct culture heritage, revival of extinct or endangered heritage as the concept haru chan jun hamra maulik avadharana haru hun convention bhanda bahira ka ami yaha ruko sujab lai pani manan garne nai chhau
1: कार्यक्रम में अभौतिक सांस्कृतिक संपदा विज्ञ वेद यसलाई फेरि सुन्नु होला कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाविद सोम धिमालले विधेयकको प्रस्तावनामा संविधान अनुसार संरक्षण सम्बन्धी प्रावधान राखिनु तथा केही परिभाषा र नामको विकल्प प्रस्तुत गरिनु सकारात्मक पक्ष भएको टिप्पणी गर्नुभयो
18: अहिलेसम्म युनेस्को मा कुनै एउटा पनि विधामा एउटा पनि तत्वलाई दर्ता सूचीकरण गर्न सकेका छैनौं यसलाई चाहिँ सुधार्नु पर्छ होला भर्खरै अब एउटा चाहिँ सूचीकरणको लागि अगाडि बढेको छ आशा गरौं सकारात्मक रिजल्ट आउनेछ अर्को चाहिँ समुदायसम्म सशक्तिकरण जनचेतना व्यापक अभियानमा चाहिँ हामी पछाडि छौं अझैसम्म यो माथिकुना काप्चा गाउँपालिका नगरपालिकामा पुग्न सकेको छैन केन्द्र र केही क्षेत्र यो प्रदेश स्तरीय मात्रै हुन सकेको छ
1: कार्यक्रममा विज्ञ र सरकारवाला निकायहरूले यस क्रममा समुदायको अग्राधिकार युनेस्को सूचीकरण सम्बन्धी प्रावधान बौद्धिक सम्पत्ति लाभांश वितरण लगायतका विषयलाई समेटेर स्पष्ट रूपमा कानून बनाउन पनि माग गरेका छन् चालू मनसूनको जुलाई अवधिमा देशभर औसत भन्दा निकै पानी कम परेको छ जल तथा मौसम विज्ञान विभागका अनुसार जुलाई महिनामा हालसम्म औसत वर्षाको 54.5% मात्रै वर्षा भएको हो विभागका अनुसार औसतमा 558.8 मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म 304.3 मिलिमिटर मात्रै वर्षा भएको छ यद्यपि पछिल्लो 24 घण्टामा देशभरमा 414 वर्षा मापन केन्द्र मध्ये 372 केन्द्र करिब 89.9% वर्षा भएको छ यस अवधिमा देशभर औसत 11.7 मिलिमिटर वर्षा मापन गरिएको छ सबैभन्दा बढ़ी वर्षा कपिलवस्तुको पत्थरकोटमा भएको छ जहाँ 24 घण्टामा 176 मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ आज देशका विभिन्न ठाउँमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना छ विभागका मौसमविद सरोज पुरासैनीका अनुसार आज पानी पर्ने र भोलि वर्षा क्रमशः कम हुँदै जाने सम्भावना रहेको बताउनुभयो मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको समेत उहाँले सीआईएमसँग बताउनुभयो
19: देशको पहाड़ी भागका धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान र मध्य प्रदेशको थोरै स्थानमा चाहिँ भोलिको लागि मध्यमसम्मको वर्षाको सम्भावना छ भने भारी वर्षाको कुरा गर्नुपर्दा कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ भारी वर्षाको सम्भावना छ वर्षाको गतिविधिहरू चाहिँ आगामी तीनै दिनको लागि चाहिँ यो देशको पहाड़ी भूभाग केन्द्रित भएर धेरै स्थानहरूमा तराई र हिमाली भूभागहरूका चाहिँ केही स्थानहरूमा वर्षा छ
1: नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजनाको हिजो एउटा भव्य कार्यक्रमका बीच शुरूआत गरिएको छ कार्यक्रमका बीच परियोजनाको शुभारम्भ गरिएको हो नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यका साथ चिनिया सरकारको आर्थिक सहयोगमा परियोजना शुरू गरिएको हो कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो उहाँले सरकारले जलवायु स्मार्ट प्रविधि मार्फत कृषि क्षेत्रलाई आधुनिकीकरण व्यावसायीकरण र रूपान्तरण गर्ने लक्ष्य लिएको पनि उल्लेख गर्नुभयो
20: यस परियोजनाले नेपाल र चीन बीचको विकास साझेदारीलाई बहुपक्षीय मञ्च मार्फत अझ नयाँ उचाइमा पुर्याउने मैले विश्वास लिएको छु विशेष गरी ग्लोबल डेभलपमेन्ट एण्ड साउथ साउथ कोअपरेशन फण्ड मार्फत प्रदान गरेको यस सहयोग र खाद्य सुरक्षा र जलवायु अनुकूलनप्रति चीन सरकारको विश्वव्यापी प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ यसै गरी नेपालको कृषि तथा ग्रामीण क्षेत्रका संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओले लामो समयदेखि नै पुर्याउँदै आएको प्राविधिक र रणनीतिक नेतृत्वको म उच्च प्रशंसा गर्न चाहन्छु कृषि खाद्य प्रणालीको समग्र रूपान्तरणको यात्रामा एफएओको सधैँ एक भरपर्दो र मार्ग निर्देशक साझेदारको रूपमा स्थापित रहेको छ
1: यसैबीच नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङले दुई देशबीचको कृषि सहकार्यलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघि पनि चीन सरकारको सहयोगमा नेपालमा विभिन्न कृषि योजनाहरू सञ्चालन रहेको उल्लेख गर्दै ललितपुरको खोकनामा चिनिया तरकारी तालिम केन्द्र, झापामा पशुपालन तथा मत्स्यपालन सहयोग र चितवनमा उन्नत जातको हाइब्रिड धान खेती जस्ता कार्यक्रमले नेपालको कृषि उत्पादकत्व बढ़ाउन भूमिका खेलेको पनि उहाँले स्मरण गर्नुभयो। ताजा खबरमा अब विदेशका खबर। भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा एमभी गोल्डेन लियो नामक व्यापारिक जहाजमाथि आक्रमण भएको जनाएको छ। घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले बताएका छन्। युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो। उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कडा निन्दा गरेको छ। यद्यपि विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन। विदेश मन्त्रालयका अनुसार घटनाका बेला जहाजमा चालक दलका कुल 17 सदस्य सवार थिए, जसमा 5 जना भारतीय नागरिक रहेका थिए। अमेरिका र इरान बीच बढ़दो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिना यताकै फेरि उच्च बिन्दुमा पुगेको छ। यसैबीच मध्यपूर्व युद्धको सम्भावित प्रस्तावको प्रभावको मूल्यांकन गरिएका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा पनि मिश्रित कारोबार भएको छ। गत सातादेखि अमेरिका र इरान बीचको सैन्य टकराव चकिएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब 5 भागको ओसार पसार हुने हर्मुज जलमार्गमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढ़ेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र कंगोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या कम्तीमा 930 पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर 2344 जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 37 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। भाइरस संक्रमणका कारण कम्तीमा 36 जना स्वास्थ्य कर्मीको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। राष्ट्रिय गल्फ टोलीका खेलाड़ी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि थाइल्याण्ड पुग्नु भएको छ। एसियाकै प्रतिष्ठित एएसए गल्फ एकाडेमीमा मुख्य प्रशिक्षक क्रिस आशा वापी मोनपोनको प्रशिक्षणमा अभ्यास हुनेछ। यो प्रशिक्षण विश्वौं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाड़ीलाई विदाई गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न पनि आग्रह गर्नुभयो। नेपाल गल्फ संघ एनजीएको पहलमा भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी एनओसीको आर्थिक सहयोगको प्रदान गरिने पनि उल्लेख गरिएको छ। र सातौं एटीटी टेबल टेनिस प्रतियोगिता तथा 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिताका पदक विजेता खेलाड़ी थाइल्याण्ड पुगेका छन्। इन्टरटेनमेन्ट टेबल टेनिस एटीटी समूहको आयोजनामा भएको एटीटी टेबल टेनिसको टीम इभेन्टमा स्वर्ण विजेता महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थाकु तथा 42 राष्ट्रिय टेबल टेनिसका रजत विजेता एलेक्स महर्जन थाइल्याण्ड जानुभएको हो। एटीटीले एटीटी टेबल टेनिस स्वर्ण विजेता टोलीका सदस्य र 42 राष्ट्रिय टेबल टेनिसका स्वर्ण र रजत विजेतालाई 5 दिने बैंकक भ्रमणको प्याकेज प्रदानको घोषणा गरेको थियो।
2: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा गरिएको व्यवस्था र सुधारको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब सांस्कृतिक सम्पदा र संरक्षणका लागि कानूनको आवश्यकताको कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ भने सामुदायिक रेडियो प्रसारक संघ अकुराबले पनि सरकारद्वारा बीच अन्तर्क्रिया गरेको छ।
0: विधेयकको आवश्यकता र गरिएको प्रस्तावका बारेमा अभौतिक सांस्कृतिक सम्पदाका विज्ञ भीम नेपालसँग हामीले कुराकानी गरेका छौं।
3: सांस्कृतिक सम्पदा मूलत दुई प्रकारका हुन्छन्, मूर्त रूप धारण गरेको स्थूल सांस्कृतिक सम्पदा
4: जसलाई देखिन र सुन्न सकिन्छ,
3: देखिन सकिन्छ, जसको आकार प्रकार नाप्न सकिन्छ, त्यस्ता खालका एक प्रकारका सांस्कृतिक सम्पदाहरू भए भने अर्को चाहिँ महसुस गर्न सकिने तर त्यसको निश्चित आकार प्रकार सेपहरू नापजाँच गर्न नसकिने हो त्यस्ता खालका सांस्कृतिक सम्पदालाई कतिपयले मूर्त र अमूर्त भनेर छुट्याउँछन् भने कतिपयमा भौतिक र अभौतिक भनेर छुट्याउने चलन छ र यहाँ चाहिँ अभौतिकको रूपमा आएको छ। कतिपय यो अमूर्त सांस्कृतिक सम्पदा के अरे मूर्त सांस्कृतिक सम्पदा अमूर्त सांस्कृतिक सम्पदाको आध्यात्मिक र धार्मिक पृष्ठभूमिमा सिर्जना हुने हुन्छन् त्यो अमूर्त संस्कृतिहरू दुईटै संस्कृतिको महत्वपूर्ण त्यसमध्येमा अहिले हामीले छलफल गरिरहेको अभौतिक अथवा अमूर्त संस्कृतिको सन्दर्भमा जुन यो अहिले प्रस्तावित विधेयक आएको छ
4: उदाहरणको लागि हामीले अभौतिक यो सांस्कृतिक सम्पदा भनेको चाहिँ जस्तो उदाहरणको लागि यो चाहिँ यसलाई पनि हामीले
3: अभौतिक सांस्कृतिक जात्रा पर्व रीति रिवाज हाम्रो त्यो परम्परागतको चाहिँ नि सिपहरू अनि हाम्रो चाहिँ नि फोक कल्चर लोक संस्कृतिहरू अनि हाम्रो चाहिँ नि मञ्चन कला भन्छ नि तपाईँ परम के अरे यो नृत्यसँग रिलेटेड नाटकसँग रिलेटेड यस्ता यी यावत वस्तुहरू चाहिँ यो अमूर्त सांस्कृतिक सम्पदाभित्र पर्छन्।
4: यसलाई व्यवस्थित गर्नको लागि कानून बनाउनु पर्ने कारण चाहिँ किन त
3: यो अमूर्त सांस्कृतिक सम्पदालाई कानूनी रूपमा व्यवस्थित गर्न एउटा चाहिँ भनौँ यसलाई कानूनी रूपमा परिभाषित गर्नु पनि एउटा जरुरी छ नेपालको सन्दर्भमा। अनि अर्को कुरो चाहिँ यो के भन्छ जुन त्यो इन्भेन्टिभ विवरण सूचीको चाहिँ महत्वपूर्ण काम मानिन्छ हो त्यसलाई एउटा लिगलाइज कानूनी रूपमा गर्नका लागि पनि यो विधेयक आएको देखिन्छ।
4: भनेको सूची बनाएर यतिवटा हाम्रा छन् भनेर त्यो भन्ने गणना गर्ने एउटा औपचारिक
3: गणना मात्रै भएन डिटेल इन्भेन्ट्री डिटेल त्यो अभिलेखीकरण आदि जस्ता कुराहरू पनि छन्। कानूनै नहुँदाखेरि यी हुँदै नहुने चाहिँ होइन नै फेरि
4: अहिलेसम्म के भएको थियो त्यस बारेमा
3: यस बारेमा जस्तो चाहिँ विभिन्न निकायहरू योसँग सम्बन्धित काम गरेका निकायहरूले इन्भेन्ट्री विवरण सूची बनाएका छन् अभिलेखीकरण बनाएका छन् कतिपयमा यङ जेनेरेसनहरूलाई हामी भन्छौँ नि यो उत्तराधिकारी प्रशिक्षण दिने कामहरू गरेका छन्। अहिले कतिपय ठाउँमा देख्नुभयो भने यङ जेनेरेसनहरूले आफ्नो बाबुबाजेको कल्चरहरू चाहिँ पर्फर्म गरेको प्र्याक्टिस गरेको देख्न सक्नुहुन्छ।
1: भीम नेपालसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकारले बढ़ी भएका कर्मचारीहरूलाई तीनै तहको आवश्यक ठाउँमा पठाउने सर्वेक्षणपछि भने लोकसेवा मार्फत जनशक्ति माग गरिने पूँजी बजार सम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
1: आन्तरिक विवादबीच कांग्रेस संस्थापन र असन्तुष्ट पक्ष एक अर्कालाई गलाउने रणनीतिमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा समुदायलाई अग्राधिकार दिन माग बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन
0: जुलाई महिनामा देशभर औसत भन्दा कम पानी पर्यो बुधबारदेखि क्रमशः वर्षा घट्दै जाने नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरणका लागि नयाँ परियोजना शुरू
1: युक्रेनमा व्यापारिक जहाजमाथि आक्रमण 4 भारतीय नागरिकको मृत्यु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको फेरि उच्च बिन्दुमा मूल्य कंगोमा इबोला संक्रमणले 930 मृत्यु
0: र राष्ट्रिय गल्फ टोलीका राहुल विश्वकर्मा र तेन्जिङ छिरिङले थाइल्याण्डमा प्रशिक्षण लिँदै सातौं ईटीटी टेबल टेनिस प्रतियोगिताका पदक विजेता थाइल्याण्ड भ्रमणमा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले बनाउनु भएको चषक्क शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नयाँ आर्थिक वर्षको शुरूआत भएको छ। आर्थिक वर्षको शुरूआतसँगै विभिन्न करहरू लगाएको छ सरकारले र तर पनि त्यसलाई नागरिकले जसोतसो बोक्न बाध्य भएकोतर्फ यहाँ संकेत गर्न खोजिएको छ। एउटा खुल्ला मैदान क्षेत्र छ। मैदान क्षेत्रमा एकजना निकै दुब्ला पातला जस्ता देखिने व्यक्ति छन् र कुप्रुक्क परेर हिँड्न खोजिराखेका छन्। उनको पिठ्यूमा तीनवटा ठूला ठूला बोरा राखिएको छ र ती बोरामा एउटामा शिक्षा कर अर्कोमा विद्युत कर स्वास्थ्य र मृत्यु कर अर्को बोरामा लेखिएको छ। जसोतसो उनी हिँड्न कोशिश गरिराखेका छन्। तल यस्तो लेखिएको छ हामी ढुक्क छौं
0: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अहिलेलाई लीन प्रकाशन र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार.

0: नोट 89.8 MHz।
1: मैया देवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।

ल्याउन सक्ने चेतावनी दिनुभएको हो। अभियन्ता नेपालले प्रतिपक्षको भूमिकामाथि प्रश्न उठाउँदै संसदमा मुख्य र गम्भीर विषयहरू छोडेर अनावश्यक कुराहरूमा मात्र विरोध भइरहेको टिप्पणी गर्नुभयो। सरकारका कामको सही मूल्यांकन हुनुपर्नेमा जोड़ दिँदै उहाँले प्रतिपक्षी दलहरूले आफ्नो वास्तविक जिम्मेवारी भूलेको आरोप समेत लगाउनुभयो। त्यसैगरी राज्यसभा सभापति

सुनामी ब्याबीच खेल हुने तालिका छ। विश्वको अहिलेसम्मको अंक तालिका नेदरल्याण्डस 28 खेलमा 32 अंक सहित तेस्रो स्थानमा छ भने नेपाल 28 खेलमा 24 अंक सहित पाँचौं स्थानमा छ। त्यस्तै नामिबिया 28 खेलमा 22 अंक सहित सातौं स्थानमा रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: Son denuncia Radio Final 89.8 MHz.
1: Haro Bishema, Daro Bahas, Nepali Bahas. Yes, Nepali Bahas ka saathma. Priti Tayari Chau Chau, Dishom 500
2: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहस डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि एकसाथ प्रसारण भइरहेको छ. नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो. काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस यतिखेर प्रसारण

भइरहेको छ। तपाईलाई जानकारी गराउँदैछु आदरणीय श्रोता, प्रधानमन्त्रीद्वारा शेयर बजारका सरकारवालाहरूसँग व्यापक रूपमा छलफल भएको छ। राम्रो काम गर्नेलाई सधैँ प्रोत्साहन गर्ने प्रधानमन्त्रीले बताएका छन्। पूँजी बजार सुधार सरकारको उच्च प्राथमिकतामा रहेको, नेप्से परिसूचक 19 कारोबार दिनपछि 2700 बिन्दुमाथि उक्लिएको छ। सोमबार परिसूचकसँगै 5,51,00,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार पनि भएको छ। पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गरिने बताइएको छ। निजी क्षेत्र नै देशको अर्थतन्त्र र रोजगारीको मुख्य आधार भएको जानकारी दिइएको छ। गैरावासीय नेपालीलाई पूँजी बजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिनुपर्नेमा पनि जोड़ दिइएको छ। यतिखेर प्रधानमन्त्री शेयर बजारप्रति सकारात्मक भएका छन् र सरकार स्वयं शेयर बजारप्रति सकारात्मक भएको छ। अब बजारले बूम मार्नेछ भन्दै लगानीकर्ताहरू उत्साहित भएका छन्। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंकिङ तथा वित्तीय संस्था बीमा बजार एवं पूँजी बजार सुधारका लागि आवश्यक ऐनको तर्जुमा तथा संशोधन प्रक्रिया शुरू भइसकेको पनि बताउनु भएको छ। त्यसैले गर्दाखेरि प्रधानमन्त्रीहरूसँग पूँजी बजारका सरकारवालाहरूसँग छलफल भएको छ र यो छलफलका कारणले गर्दाखेरि अब बजारको अवस्था सुधारोन्मुख तर्फ जाने प्रक्षेपण गरिएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा चर्चा गर्दैछौ मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा रहेको खबर छ। यतिखेर सरकारले मल दिन नसकेपछि बाली जोगाउन सीमावर्ती भारतीय बजारबाट किनेर ल्याउँदै गर्दा 17 असारमा पक्राउ परेका सर्लाहीका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह अझै पनि छुटेका छैनन्। सरकारले समयमा मल दिन सकेन, गृह मन्त्रालयलाई जानकारी गराइसकिएको छ। माथिबाट पहल भइरहेको होला। स्थानीय तहमा भारतीय एसएसबीसँग पनि समन्वय गरिरहेको कुरा प्रमुख जिल्लाधिकारी सर्लाहीका विजय राजसुवेदीले बताए।

नपुगिकन इमेलबाटै डकुमेन्ट पठाइदिएर घरैमा नागरिकता पठाइदिने हो, यसले नेपाल देशलाई ग्लोबबाट डिलिट गर्न खोज्दैछ, यो एउटा बात हो। त्यो बाहेक यो सरकारका सबै कामहरू राम्रा छन्। अब त्यो बाहेकका सबै कामहरू राम्रा भएको कुरामा त्यही विरोध गर्नै पर्ने विषयमा चाहिँ विरोध गर्दैनन् अरू दलका मान्छेहरू, नगर्नै पर्ने कुराको विरोध गर्छन्। यसैले यो वास्तवमा स्वस्थ विरोध भइरहेको छैन, जो हामी स्वस्थ ढंगले कहाँ चाहिँ विरोध गर्ने कहाँ चाहिँ समर्थन गर्ने भनेर गरिरहेका छौं। मैले दूषित पानी होटेलमा उहाँहरू बस्ने कुरालाई भन्दा बढी मेरो स्टाटसमा उठाएको कुरा के थियो भने

0: गर्न सक्छ, अर्को उसको केन्द्रीय समितिले गर्न सक्छ, विश्वभरिको संसदीय व्यवस्थाको विशेषता यही हो। अब मन्त्रीमण्डलको कुनै एउटा वरिष्ठ मन्त्रीलाई सिधै कुनै पनि संसदीय दलले कुनै पनि संसदीय दल जसको सबैभन्दा ठूलो दल वा बहुमत वा दुई तिहाई प्राप्त भएको दल छ त्यो दलको केन्द्रीय समिति वा सभापतिले दिन सक्दैन।
1: यसको मतलब सरासर अब यो बुझ्ने भाषामा भन्दाखेरि सभापतिले चाहिँ अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बोक्नु भयो नि त, त्यो आवश्यक थिएन भन्नु सिधा कुरो
0: हो, यसरी बोक्न
1: उहाँको पारिवारिक जमघट हो भन्ने कुरा आइरहेछ नि त, उहाँ त परिवार सही जानुभएको थियो होइन, धुलीखेलमा बस्नु भएको थियो, अब तपाईँले त भन्नुभएको छ त्यहाँ त व्यापक महँगो होटेल रहेछ नि त, यो त स्वर्णिमजीको राम्रो लगानी क्या त्यहाँ होइन स्वागत जी?
0: होइन यो राम्रो देखिन्छ किनभने यो अहिले भइरहेको त्यो मलाई मात्रै जानकारी दिएको होइन, देश विदेशका सबै मान्छेले
1: प्रति रात खानाको परिकार अनुसार त होइन रु 1,00,000 देखि 1,30,000 सम्म, स्विट रूमको चाहिँ 95,000 देखि 1,10,000 सम्म, डिलक्स रूमको 50,00,000 देखि 60,000 सम्म, नर्मल डिलक्स रूमको 34,00,000 देखि 36,000 सम्म, भनेपछि हामी त त्यहाँ त हेर्नै नपाइने रहेछ, यस्तो महँगो होटेल रहेछ नि नेपालमा होइन।
0: त्यो स्विट पनि सुपर स्विट छ, नेपालमा महँगा होटेलहरू राम्रा होटेलहरू नेपालीले नै सञ्चालन गर्नु अत्यन्त खुसीको विषय, राम्रो कुरा हो, यो हुनपर्छ, जहिले गरिब भएर बाँच्नुपर्छ यो होइन, तर हो के भने त्यहाँ उहाँको पनि लगानी रहेको एउटा कुरा, त्यसको स्रोतको कुरा, अर्को कुरा के हो भने पारिवारिक जमघटमा चाहिँ तपाईँ र म मात्रै चाहिँ त्यहाँ उपस्थित भयौं भने त्यो पारिवारिक जमघट हुँदैन होला,
1: फ्यामिली सही जानुभएको थियो भनेर मलाई हिजो आनन्द चन्द्रजीले भन्दै हुनुहुन्थ्यो राज्यसभाको सांसदले।
0: अनि फ्यामिली तपाईँको चाहिँ फ्यामिली जानुभयो, म चाहिँ एक्लै आएँ भने पारिवारिक हुन्छ कि के हुन्छ? तपाईँको चाहिँ फ्यामिली हुनुहुन्छ, म चाहिँ एक्लै आएँ भने पारिवारिक हुन्छ कि के हुन्छ होला?
1: अब
0: अथवा त्यो पनि छोडौं,
1: यो भेटले खासमा के सन्देश दियो त्यसो भए? अब प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वर्णिम वाग्लेले डाक्टर स्वर्णिम वाग्लेले च्यालेन्ज गर्नुभयो क्याबिनेटमा?
0: यो च्यालेन्ज गरेकै हो, किनभने अघि मैले बताएँ कि संसदीय व्यवस्था मान्दैनौ भन्नुपर्छ, संसदीय व्यवस्थामा मन्त्रीहरूलाई कहिल्यै पनि बाहिरबाट सञ्चालन गर्ने निर्देशन दिइँदैन, प्रधानमन्त्री मार्फतै दिने हो, सरकारले दिँदा पनि संसदले दिँदा पनि त्यो जहिले पनि संसदीय व्यवस्थामा यसरी बाहिरबाट प्रधानमन्त्री बाहेक अरूले मन्त्रीहरूलाई यसो गर उसो गर भनेर चाहिँ तपाईँको परिचालन गर्ने काम हुन सक्दैन। अझ यसमा त हामीले के गरेका हौं भने सिधा व्यक्ति प्रधानमन्त्री चुनेर चुनावमा गएको हुन्

0: जनताबाट निर्वाचित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री त होइन, त्यो त अब संसदबाट निर्वाचित प्रधानमन्त्री हो, त्यसमा त क्लियरै छ।
1: अनि मिडियाले प्रधानमन्त्रीको उम्मेद्वार भन्न मिल्थ्यो?
0: होइन, संसदबाटै निर्वाचित भए पनि प्रधानमन्त्रीको उम्मेद्वार त हो नि त, होइन जेब पनि होइन र
1: होइन नि होइन हो, यही हो मिडियाको, मैले अनपढ मिडिया भनेको त्यस कारण हो।
0: संसदमा उम्मेद्वार हुन्छ त, उम्मेद्वार त बन्नुपर्छ नि त होइन,
1: हुँदैन नि। प्रधानमन्त्रीले उम्मेद्वारी दिँदाखेरि उम्मेद्वार दिएको पद भनेर लेखेको हुन्छ मनोनयन पत्रमा, त्यहाँ प्रधानमन्त्री पद लेखा हुन्छ। पत्रकारले कानूनमा जे छ त्यो भन्नुपर्छ कि बाहिरको कुरा भन्नुपर्छ? उम्मेद्वारी दिँदाखेरि पद लेखेकोमा प्रतिनिधिमा सदस्य लेखेको हुन्छ, प्रधानमन्त्री लेखा हुन्छ र अब यति पनि पढाउनुपर्छ मिडियालाई?
0: अनि
1: त्यसैले गर्दा जनताको दिमाग हुन लिन्छ।
0: अब एउटा कुरा, अर्को कुरा नि, जस्तो अब बालेन सरकार ढल्छ भनेर निरन्तर रूपमा केही छिमेकी मिडियाहरू, इण्डियन मिडियाहरूले चाहिँ खेलिरहेका छन् होइन, त्यसमा व्यापक रूपमा आइ पनि रहेको छ, काला चश्मा उतारौ होइन, यस्तै यस्तै खालका चाहिँ हेडलाइन सहितका समाचारहरू आउनुमा त्यो भित्र रवि फ्याक्टर भन्नुभएछ क्या तपाईँले चाहिँ, यो कसरी हुन्छ यस्तो रवि फ्याक्टर?
1: यहाँबाट त्यहाँ सरकार तपाईँको बनिरहेको बेलामा नेपालमा आमन्त्रित हस्तक्षेप निम्त्याउनलाई गइएको छ, त्यो नजान पर्थ्यो आफ्नो देशको प्रधानमन्त्रीले उताबाट आएका, अनि यता नेपालको सरकारले औपचारिक रूपमा सरकारका प्रवक्ताले उहाँको इण्डियाको भ्रमणसँग नेपाल सरकारको कुनै पनि सरोकार, चासो र सम्बन्ध छैन भनेर भन्नुभएको यहाँलाई याद छ हो नि? हामी जनताले त उहाँहरूले जस्तो गतिविधि देखाउनुहुन्छ त्यस्तो गतिविधिलाई बुझ्नेसम्म न हो। हामीले बुझेको के हो भन्दा नेपाल सरकार उहाँको भ्रमणप्रति रुष्ट थियो, नेपाल सरकार वा प्रधानमन्त्री बालेनको टीम उहाँको भ्रमणप्रति आपत्ति जनाइरहेको थियो, जबकि कुनै पनि प्रसंग नआइकन नेपाल सरकारको आधिकारिक रूपमा प्रवक्ताले उहाँको भ्रमणको नेपाल सरकारसँग कुनै सम्बन्ध छैन भनेर भन्नुभयो। हो, यसबाट के बुझिन्छ भने उहाँ यहाँको स्थितिलाई हुडल्नका लागि त्यहाँ जानुभयो, त्यहाँबाट बोलाइयो, उनीहरू त जहिले पनि हुडल्ने काम गर्छन्, त्यो उहाँले बुझ्नु भएन। साँच्चै डरो, साँच्चै देशभक्त नेता थियो भने उसले देशलाई बलियो बनाउने, सरकारलाई बलियो बनाउने बाटोतर्फ लाग्नु पर्थ्यो, जो कि सरकार को नेतृत्व गर्ने प्रधानमन्त्री चाहिँ भेट्न चाहिरहेको छैन, प्रधानमन्त्री तपाईँको चाहिँ आएका दूतहरूलाई पनि नभेटी पठाइरहेको छ, त्यति बेला उहाँ चुप लागेर बसिदिनु भएको भए नेपालको स्ट्यान्ड अझै तपाईँको बलियो हुन्थ्यो। यसले गर्यो के भने आमन्त्रित हस्तक्षेपलाई निम्ति आयो, नेपालमा हस्तक्षेप विदेशीले डाइरेक्ट गर्दैनन्, नेपालका नेताहरूले नै आमन्त्रण गर्छन्, यस्तो इन्भाइटेड इन्टरभेन्सनको एउटा फर्म हो त्यो अस्तिको, हो यही कमजोरीले विदेशीले खेल्छन् नेपालमा भएको थियो। तर इण्डियनहरूले नेपालको सरकार अब ढल्छ, ढल्नुपर्छ इत्यादि यो सबै भन्न किन पाइरहेका छन् भने हामी भित्रैकाले त्यसलाई साथ दिइरहेका छन्, त्यस कारण भन्छन् उनीहरूले। कमजोरी हाम्रो मात्रै छैन, नेपाललाई विदेशीले हेप्नुमा हाम्रै कमजोरी मात्रै नभएर उनीहरूका केही फ्याक्टरहरू होलान्, तर मुख्य त हाम्रो कमजोरी छ।
0: अब एउटा कुरा, जस्तो अब बालेनलाई, यो प्रधानमन्त्रीलाई न्यायालयको हरेक ठाउँमा ब्रेकको कुराहरू आइरहेको छ, अदालतले करिब करिब दर्जन भन्दा बढ़ी निर्णयहरूलाई रोकिया छ, अब यहाँ दर्जन निर्णय सुनाउँदा सुनाउँदै धेरै हुन्छ, यो विष्णु पौडेलदेखि सरकारी विज्ञापन हुँदै सम्पत्ति छानबिन विरूद्धका तीनवटा अन्तरिम आदेशदेखि, नेपाल वायु सेवा निगमको नियुक्ति बदरदेखि, कर्मचारीदेखि ट्रेड युनियन हुँदै उली लेखक पक्राउ, देउबा दम्पतिलाई नपक्राउने, पूर्व मन्त्री दीपक खड्का रिहा हुने, भन्सार नाकामा नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेशदेखि, विश्वविद्यालयलाई विद्यार्थी संगठन हटाउने निर्णयमा अल्पकालीन आदेशसम्म, यी यावत आदेशहरू, जस्तो अब हुन त अब शक्ति पृथकीकरणको सिद्धान्त अनुसार दुवै आफ्नो सार्वभौम सत्ता सम्पन्न छन्, यो निर्णयहरू आउँछन्, तर जति पनि सरकारले निर्णय गर्दैछ त्यसमा न्यायालयले चाहिँ ट्याक ट्याक ब्रेक लाउँदैछ, यो कुरालाई कसरी हेर्नु भएको छ?
1: सबभन्दा पहिलो कुरा चाहिँ न्यायालयलाई पूर्ण रूपेण तपाईँको चाहिँ इमर्जेन्सी सर्जिकल एउटा क्याम्पेन चाहिँ गभर्मेन्टको लेभलबाट चलाउन जरूरी छ, जसरी यस्ता परिवर्तनहरू पछि हुने गरेको छ, त्यो भनेको ऱ्याडिकल सर्जरी अफ जुडिसियरी भनेर तपाईँको चाहिँ यो उनले गरेका थिए एकजना नेपालमा धेरै

0: दिइन्छ यहाँको अहिले यसरी परिवर्तन भएको युक्रेनमा नेपालमा त्यो जरुरी छ एउटा, तर दोस्रो महत्वपूर्ण कुरा के छ भने हामीले चाहेको कुरा पाउन हुनका लागि कम्तीमा अलिकति थोरै प्राविधिक संवेदनशीलता त अपनाउनु पर्छ नि सरकारले, जबकि छोडियो किन योभन्दा अगाडि मैले पहिल्यै भनेको थिएँ पक्राउ गर्ने बित्तिकै अब उहाँ छुट्नुहुन्छ भनेको थिएँ, देखाएको थिएँ कारण मैले भनेको कुरा अहिलेसम्म सबै कुरा सत्य भएका छन् हेर्नु, तर मलाई पहिला गाली गर्छन् मान्छे, मैले भनेको थिएँ यो पक्राउ पुर्जी विशेष अदालतले दिनुपर्नेमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर आयो, यो प्राविधिक रूपमा मिलेन, नमिलेको कारणले अदालतले छोड्ने आदेश दिन्छ भनेको थिएँ, सर्वोच्चले छोड्यो, त्यही कारण रेखाले छोड्यो। हेर्नु है यत्रो महाधिवक्ता नियुक्त गरेका छ, यत्रा देशभरिका सरकारी वकिलहरू छन्, यत्रो कानूनी सल्लाहकार होलान् उहाँहरूको सरकारमा पार्टीमा के सल्लाह दिन्छन् यिनले, भएको के हो यो हेर्नु त, यो त छुटाउनका लागि पक्राउ गरे जस्तो देखिन्छ, यदि उहाँहरू पढेको क्लिन चिट दिएको होइन, तपाईँले पक्राउ गर्दाखेरि छोड भनेर दिनुभएको छ त, किनभने तपाईँले पक्राउ गरेकै मिलेको छैन, तपाईँले पढेको छैन जानेको छैन भन्न मिलेन, तपाईँ त यत्रो महाधिवक्ता हुनुभएको, तपाईँ यत्रो वर्षदेखि जागिर खाँदै आउनु भएको छ, कानूनको विज्ञ हो, अनि तिनै विज्ञहरू त्यहाँ सल्लाहकार छन्, सल्लाह चाहिँ के दिएको हो, त्यो सल्लाहकार भन्नेहरू नै काम लाग्दा छैनन्। हेर्नु जसको त्रुटिका कारणले यी सब मान्छे पक्राउ परेको छुटे, अदालतको यसमा छुट्ने कुरामा छुट्ने गरी उनीहरूले सल्लाह दिएर पक्राउ गरे जस्तो गरेर त्यो पक्राउ पुर्जीबाट पक्राउ गर्नै नपाइनेहरूलाई पक्राउ गरेर लगे। हेर्नु
1: कानूनले यो अहिले उदाहरण दिउँ न, विष्णु पौडेलजी 25 दिनसम्म हिरासत बस्नुभयो, अब छुट्दाखेरि 21 करोड बिगो भनिया छ, अब त्यहाँ चाहिँ बिना दरौटी छुट्नुभयो होइन,
0: बिगो अब ठगी गरेको भनेर ठगीको बिगो तिरेर रवि लामिछानेले छुटाइयो, उहाँ चाहिँ बिगो तिरेर छुट्नुपर्ने, जबकि नेपालको कानूनमा कहीँ कतै पनि एक अक्षर पनि फैसला नभइकन बिगो तिर्न पाउने बिगो तिरेर छुट्न पाउने लेखेकै छैन, तपाईँ र मलाई यस्तो मुद्दा थियो भने तपाईँ र म बिगो तिरेर छुट्नेवाला थिएनौ, फैसला नभई बिगो तिर्नै पाइँदैन थियो, तर मैले के भनेको थिएँ पहिल्यै उहाँले सुरुमै बिगो स्वीकार गर्नुभयो भने उहाँलाई यो सारा अरू मुद्दाहरू पनि लाग्दैन, होइन यो चाहिँ संगठित मुद्दाहरू लाग्दैन, बिगो उहाँले तिर्दिनु तयार हुनुपर्छ भन्दाखेरि मलाई त ओहो देशभरिका मान्छेले फेसबुकमा श्रद्धाञ्जली दिएर लेखे, अनि मैले भनेकै भयो त अन्तिममा बिगो तिर्नु भयो निस्किनु भयो होइन र हो के भने हामीले एकदमै तथ्यमा गएर पार्टी मेरो नेता मेरो मान्छे भन्ने नसोचिकन कानूनमा के छ त्यो हेरेर बोल्नु लेख्नु भन्नु सल्लाह दिनु पर्यो नि। अहिले हेर्नु विष्णु पौडेल देखिदेखि प्रमाण पुगेन अरे, प्रमाण के चाहियो, पहिला सुकुम्बासी हो अहिले बालुवाटारको जमिन पनि धेर भएर सरकारलाई फिर्ता दिएको हो, बालुवाटारको फिर्ता दिन सक्छ कसैले, त्यति बेला दिन सक्छ जब उनले फ्रीमा पाएको हुन्छ, होइन फ्रीमा पाएको कुरा दिन लोभ हुँदैन, उहाँलाई दुईटा खाली कागज दिनु न, एउटा खाली कागजमा अहिले भइरहेको सम्पत्ति लेख्नु, अर्को खाली कागजमा त्यसको स्रोत देखाइदिनु, अनि त्यो बाहेक प्रमाण के चाहियो, तर प्रक्रियाहरू तपाईँको राम्रोसँग नपुर्याइकन पहिला अनुसन्धान राम्रोसँग नगरिकन अनुसन्धान गर्न अल्छी गर्ने, अनि त्यो अब हेर्नु अस्ति मै होइन लडेको यहाँ भुटानी शरणार्थी प्रकरणमा प्रेम रायलाई किन छोडेको, किन तपाईँको चाहिँ त्यो राजेशदेखि लिएर केटीओली हुँदै मन्जु खाड हुँदै आर्जुसम्मलाई छोडेको, हामीले पेन ड्राइभमा भिडियोहरू देखाएको छौँ त, त्यो भिडियोमा डायरवालाले उपलब्ध गराएको, त्यसमा पैसा अनलोड गरेर लाँदै गरेको पनि देखिन्छ, त्यसमा डायरीहरू छन्, यति यति रकम उहाँहरूले लिइसक्नु भएको छ, यति यति दिन बाँकी छ भन्दै गरेका तपाईँको चाहिँ उहाँहरूले स्वीकार गरेका कुराहरू उहाँका पैसा बटुल्नेहरूका सबै अडियो भिजुअल राखिदिएको छ, तर न्यायाधीशले तपाईँ र मेरो नाम चाहिँ कसैले पोलो भने हामीलाई आदेश जारी गरेर म्याप थमाएर बोलाएर फैसला गरेर जेलै पठाउँछन्, यस्ता जेलै उहाँहरूले पठाएको हामीले फैसलै दियौं, तपाईँले योभन्दा अगाडि सर्वसाधारणलाई त अरूले चाहिँ आरोप मात्रै लगाउँदा पनि बोलाएर बयान लिएर जेल पठाउनु भएको छ त, यो पनि गर्नुहोस् भन्दाखेरि यो त नेता हो मिल्दैन, हेर्नु है अस्ति न्यायाधीशले त्यही गर्यो त
1: स्वागत नेपालजी नेताहरूको चाहिँ मुद्दै नचल्ने उहाँहरूलाई चाहिँ बाहिर राख्ने अब मुद्दा चलाउने कसलाई भन्दा कर्मचारीले बिचौलियालाई यो त टेन्डेन्सी चलेकै आयो नि हिजोदेखि चल्यो नि होइन यो कुरा त
0: हो बालोटारको जमिनको त्यस्तै भएको होइन
1: नकली भुटानीमा
0: निर्णय गरेको मै खडा गर्ने पाँचजना नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश सहित खिलराज रेग्मी रायमाझी श्रीमान राजेन्द्र तपाईँको चाहिँ कोइराला अर्को बलराम केसी अर्को तपाईँको चाहिँ हाम्रो अनुप शर्मा लगायतले मै खडा गरिदिएर बालोटारको जमिन व्यक्तिको नाममा
1: पठाइदिएको
0: तत्कालीन प्रमुख हेर्नु सूर्यनाथ उपाध्यायले हो सबभन्दा पहिला त्यहाँको भ्रष्टाचारको शुरूआत गरेको उहाँले व्यक्तिको नाममा गइसकेकोले मुद्दा चलाउन मिल्दैन भनेर लेख्नुभयो व्यक्तिको नाममा गएको पछि सरकारको नाममा आएन यस्ता त मान्छेलाई बनाएको छ
1: सम्पत्ति शुद्धिकरणै गर्न नमिल्ने रे भन्या कि अब यही धरतीमा त्यही आमाका कोखबाट जन्मे होइनन् सबै भन्या कि को ठूलो को सानो भन्ने हुन्छ र सम्पत्ति देखाउनु पर्दैन न्यायाधीश होस् कि प्रधानमन्त्री होस् यो किन यसो भइरहेको
0: अघि मैले भने एकदमै तपाईँको चाहिँ रेडिकल सर्जरी अफ जुडिसियरी द्याट इज एकदमै तपाईँको
1: न्यायाधीश मंगल ग्रहबाट आएको हो र स्वागत नेपालजी यसै धरतीको मान्छे होइन यसै धरतीबाट गएको होइन भने सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्नेमा सम्पत्ति फियर छ भने देखाउन के भयो त त्यसमा त दालमै त कुछ काला
0: म देखाउँदिन जसले भन्छ नि देखाउन केही केही नै सम्पत्ति देखाउन पर्दैन खोज्न पनि हुन्न कसले भनौ मलाई लाग्छ तपाईँको पिताजीले सरकारी जागिर खानुभयो कहिले
1: छैन खानु भएन
0: सरकारी ठेकापट्टा लिनुभयो
1: छैन
0: सरकारी नियुक्ति लिनुभयो हो यस्तो किसानहरू मजदुरहरू जसले कहिल्यै पनि तपाईँको चाहिँ सरकारी जागिर खाएन सरकारी ठेकापट्टा लिएन कहिल्यै पनि सरकारका मान्छेहरूको सल्लाहकार बसेन हो यस्ता मान्छे जसले सरकारी चाहिँ कन्ट्राक्टहरू इत्यादि लिएर चाहिँ व्यापार गरेन त्यस्ता मजदुर किसानहरूको चाहिँ सम्पत्ति शुद्धिकरण भन्ने सम्पत्तिको स्रोत खोज्ने हुँदैन जस्तो तपाईँको पिताजीले मेरो पिताजीले धान बेचेको कुराको हामीलाई बिल दिन्छ र दिँदैन नि हामीले साग बेचेको घरको कुखुरो बेचेको कुराको बिल हुँदैन हो यस्तो स्याडो इकोनोमी भएका देशमा जहाँ श्रमजीवी मजदुर किसानहरूको संख्या कृषि प्रधान इत्यादि भनिन्छ अहिले त कृषि प्रधान त होइन यस्तो देशमा किसानहरूको सम्पत्तिको स्रोत खोज्न हुँदैन त्यो बाहेक सबको खोज्नुपर्छ हेर मजदुरहरूको किसानहरूको बाहेक अब यिनीहरूले होइन छैन जसले पहिला मैले सम्पत्ति विवरण दिन पर्दैन भन्छ नि र नीति बनाउँदा पनि यसको चाहिँ सम्पत्ति विवरण बुझ्न नपर्ने भनेर सरकारले नीति बनाउँछ त्यो बनाउनेको जसले मत दिन बाध्य छैन भन्छ उसको सबभन्दा पहिला
1: खोल्नुपर्छ
0: यही प्रमाण हो म बुझाउँदिन भन्ने कुरा नै उसले गलत गरेको छ भन्ने कुराको प्रमाण त्यहाँ इण्डियामा तपाईँको चाहिँ सर्वोच्च अदालतको एकजना न्यायाधीशको घरमा आगलागी भएपछि नेपालमा देउबाको घरबाट पैसा जलेको भेटे जस्तै त्यहाँ पनि जलेको भेट्यो नि त्यसपछि न्यायाधीशहरूलाई भटाभट ल्याएर गर्यो त आयोग समक्ष उनीहरूले दिए त
1: हस् यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु स्वागत नेपालजी नमस्कार
0: आभार व्यक्त गर्छु धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो कानूनका जानकार अधिवक्ता अभियन्ता स्वागत नेपाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि बजारको कुरा गर्छौ शेयर बजारको कुरा गर्छौ शेयर बजारमा प्रधानमन्त्री सकारात्मक भएको विषयमा आज हामी बहस गर्दैछौं

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: डिस होम इन्टरनेट।
5: यतिखेर हाम्रो बेसमा वरिष्ठ पुँजी बजार व्यवसायी अम्बिका प्रसाद पौडेल हुनुहुन्छ। पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद, नमस्कार हजुर।
5: हिजो प्रधानमन्त्रीसँग भेटघाट गर्नुभयो होइन, पुँजी बजारका सरकारवालाहरूसँग उहाँले छलफल पनि गर्नु भएको छ। पुँजी बजारको अवस्था अहिले कस्तो छ? प्रधानमन्त्री सकारात्मक देखिनुभयो, सरकार सकारात्मक छ अब दोस्रो बजारप्रति, पुँजी बजारप्रति, शेयर बजारप्रति?
6: सरकार सकारात्मक छ भन्ने कुराको जवाफ चाहिँ खास गरेर हिजो सरकारले, खास गरेर प्रधानमन्त्रीको कार्यालयले लगानीकर्ताहरू, नियामक निकायहरू र धितोपत्रसँग सम्बन्धित मार्केट अपरेटर समेतको उपस्थितिमा पुँजी बजारको विकास विस्तारको लागि र पुँजी बजारलाई थप पारदर्शी बनाउनको लागि गर्नुपर्ने कार्यको बारेमा जुन किसिमको अन्तर्क्रिया गरियो, यसले सरकार पुँजी बजारप्रति गम्भीर छ भन्ने देखाउँछ।
5: अब पुँजी बजारको अहिलेको अवस्था, समस्या, जस्तो नयाँ सरकार आइसकेपछिको आउनुपर्ने उत्साहमा चाहिँ यो किन कमी आइरहेको थियो, यो विश्वासको वातावरण किन बनिरहेको थियो, पुलको काम चाहिँ सरकारले अब गरिसके पछाडि चाहिँ यसमा के कुरामा चाहिँ सुधार गर्नुपर्ने देखिन्छ?
6: मलाई लागेको विषय के हो भन्दाखेरि, पछिल्लो समयमा पुँजी बजार सरकार गठन भइसकेपछि, सरकार गठन हुनुभन्दा अगाडि सरकारले बहुमत प्राप्त गरिसकेपछि, यो सरकारले बहुमत प्राप्त गरिसकेपछि जुन उत्साह थियो, सरकार गठन भइसकेपछि क्रमशः चाहिँ त्यो उत्साह कम हुँदै गयो। यसको पछाडि केही कारणहरू, पुँजी बजारसँग सम्बद्ध केही कारणहरू पनि छन्। पुँजी बजार मा जुन किसिमको घोटाला भएको छ भनियो, जुन किसिमको पुँजी बजारसँग सम्बन्धित क्रियाकलापबाट कारवाहीहरू अघि बढे, त्यसले पनि एउटा लगानीकर्ताको मनोबल चाहिँ गिरेको हुनुपर्छ। अर्को विषय चाहिँ पुँजी बजार सम्बन्धमा सरकारको धारणा के हो भन्ने कुरो पनि स्पष्टसँग नआएको, र बजेटले पनि पुँजी बजारमा थप करको भार सिर्जना गरेको कारणले पुँजी बजारमा एउटा किसिमको निरुत्साह देखिएको थियो। हिजो प्रधानमन्त्रीसँगको भेटघाट भइसकेपछि, सरकारवाला निकायसँग बसिसकेपछि र प्रधानमन्त्रीले पुँजी बजारप्रति गर्नुभएको विश्वास र भरोसा जुन हामीले देख्यौं, त्यसले आगामी दिनमा पुँजी बजारको विकास र विस्तार हुन्छ, पुँजी बजार चाहिँ नयाँ दिशातर्फ जान्छ भन्नेमा हामी विश्वस्त छौं।
5: अब अहिलेको अवस्थामा चाहिँ जस्तो पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना भन्ने कुरालाई चाहिँ अलिकति बढी प्राथमिकता दिएको जस्तो पनि देखिन्छ। अर्को कुरामा चाहिँ सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ भनेर भन्नुभएको छ होइन प्रधानमन्त्रीज्यूले?
6: भन्नुभयो, हजुर हजुर।
5: अब पुँजी बजारबाट चाहिँ सबैलाई यसमा समेट्ने कुरा, सबै नागरिकहरूलाई यसप्रति आकर्षित गराउने कुरा, होइन, पुँजी बजार भनेको एउटा राम्रो बजार हो, यसमा चाहिँ लगानी गर्ने व्यक्तिहरू चाहिँ राम्रो प्रतिफल मुनाफाहरू प्राप्त गर्छन् भन्ने खालले चाहिँ विश्वस्त वातावरण बनाउनका निम्ति तत्काल चाल्नुपर्ने कदमहरू के हुन सक्छ?
6: हामीले खास गरेर पुँजीबजारको विकास र विस्तार, पुँजीबजारलाई थप पारदर्शी बनाउनको लागि सर्टेन कुराहरू हामीले उल्लेख गरेका छौं। खास गरेर कुन कुन निकायले के काम गर्नुपर्छ भन्ने विषयहरू हामीले राखेका छौं। अर्थ मन्त्रालयले गर्नुपर्ने कार्यहरू, होइन, त्यसपछि आएर धितोपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, राष्ट्र बैंकले गर्नुपर्ने कार्यहरू के हुन सक्छन् भन्ने विषयलाई हामीले उल्लेख गरेछौं। खास गरेर पछिल्लो समयमा पुँजी बजारको थपघटमा केही हदसम्म सूचीकृत, नयाँ सूचीकृत कम्पनीहरूको सेयरमा देखिएको डिमाण्ड र सप्लाईको पाटोहरू पनि छ, त्यसलाई कसरी निराकरण गर्ने भन्ने विषय छ। यसलाई बुदागत रूपमा भन्दा धितोपत्र बोर्डले गर्नुपर्ने कार्यहरू के हुन सक्छन् भन्ने विषयमा हामीले हिजो छलफल गरेका छौं। खास गरेर प्राथमिक निष्कासनको प्रणाली सुधार गर्नुपर्छ। आईपीओमा सर्वसाधारण लगानीकर्तालाई मात्रै आईपीओ दिने र दस्कृत वितरण गर्ने नीतिले कता कता मार्केटमा एक किसिमको डिमाण्ड साइड चाहिँ कमजोर भइदिने, सप्लाई साइड कमजोर हुने, डिमाण्ड साइड चाहिँ अलिकति बढी हाबी हुँदाखेरि त्यसलाई कसरी डिमाण्ड र सप्लाईको संयोजन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौँ। त्यसको लागि हामीले क्यूआईआईलाई बजारमा प्रवेश गराउने र बजारमा खास गरेर माग र आपूर्तिको सन्तुलन कसरी मिलाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गरेका छौं। त्यसको लागि शेयर सूचीकृत भइसकेपछि नियामकीय निकायले रोकेका शेयरहरू बाहेक सम्पूर्ण शेयरहरू खोलिदिने र शेयर कारोबार हुने पहिलो दिनमा त्यसको कारोबारको सीमालाई चाहिँ ओपन गरिदिने यो कुराहरू राखेका छौँ हामीले। अर्को चाहिँ दोस्रो बजारमा आउने यो दोस्रो बजारमा कसरी तरलता बढाउन सकिन्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ। त्यसको लागि तरलता बढाउनको लागि अक्सन मार्केट धितोपत्रको ऋण सापटी लगायतका विषयहरू हामीले उठाएका छौं। यस्तै गरी नेपाल राष्ट्र ब्याङ्कले गर्नुपर्ने विषयहरू हामीले उठाएका छौं। नेपाल राष्ट्र ब्याङ्कले गर्नुपर्ने तत्काल गर्नुपर्ने विषयमा ब्रोकरलाई मार्जिन ल्यान्डिङ प्रदान गर्ने विषयमा छिटोभन्दा छिटो ब्याङ्क तथा वित्तीय संस्थालाई त्यो विषयमा निर्देश दियोस् र त्यसलाई छुट्टै प्रोडक्ट पेपर तयार गरी ब्याङ्क तथा वित्तीय संस्थाहरूले ब्रोकरहरूलाई दिउन् भन्ने विषय हामीले उठाएका छौं। यस्तै गरी ब्याङ्क तथा वित्तीय संस्थालाई अहिले शेयर खरिद गरिसकेपछि छ महिना बिक्री गर्न नपाउने जुन व्यवस्था छ त्यसलाई एउटा सीमाभित्र ब्याङ्क तथा वित्तीय संस्थाले स्वतन्त्र रूपमा शेयर खरिद बिक्री गर्न पाउने व्यवस्था हुनुपर्छ भनेका छौं भने अर्कोतर्फ ब्याङ्क तथा वित्तीय संस्थाले अहिले शेयर बजारमा शेयर धितो कर्जाको सीमा चाहिँ कोर क्यापिटललाई आधार मानेर व्यवस्था गरेको छ। कोर क्यापिटलको 5% दिने भन्ने जुन 40% दिने भन्ने विषय छ त्यसलाई पनि कोर क्यापिटलसँग होइन कि कर्जाको सीमासँग कर्जाको सीमासँग अथवा त्यसलाई डिपोजिटको सीमासँगसम्म राख्नुपर्छ भन्ने विषय उठाएका छौं। यसै गरी पुँजी बजारको विकास र विस्तारको लागि नेपाल सरकार अर्थ मन्त्रालयले गर्नुपर्ने विषयहरू पनि हामीले उठाएका छौं। पछिल्लो समयमा बजेटमा करसँग सम्बन्धित विषयहरू साबिकको 5% एक वर्षभन्दा बढ़ी गरेको लगानीमा 5% र एक वर्षभन्दा कम लगानीमा गरेको 7.5% जुन हाम्रो करको दर छ त्यो करको दरमा हामीले नाफा हुँदाखेरि त्यो किसिमको दिने घाटा समायोजन गर्न नपाउने व्यवस्था छ त्यसलाई घाटा पनि नाफा घाटा समायोजन गरिसकेपछि अहिलेको 5% भएको 7.5% 10% भुक्तानी गर्ने व्यवस्था मिलाउनको लागि हामीले अनुरोध गरेका छौं। यस्तै गरी खास गरेर संस्थागत लगानीकर्ताको सहभागिता बढ़ाउनको लागि पनि पहल गर्नुपर्छ। यसमा खास गरेर सामाजिक सुरक्षा कोष बीमा कम्पनी ब्याङ्क वित्तीय संस्था नागरिक लगानी कोषको भूमिका चाहिँ अहिलेभन्दा बढ़ाउनुपर्छ र उनीहरूले पनि आफ्नो सीमा चाहिँ अहिलेको मौजूदा सीमालाई विस्तार गर्नुपर्छ भन्ने विषय गरेका छौं। यसै गरी गैर आवासीय नेपालीलाई पुँजी बजारमा सहज पहुँचका लागि कानूनमा गर्नुपर्ने संशोधनको विषयमा पनि हामीले कुरा उठाएका छौं भने स्टक एक्सचेन्जमा रणनीतिक साझेदार सहित स्टक एक्सचेन्जलाई निजीकरण गर्नुपर्छ। किन भन्दाखेरि स्टक एक्सचेन्जले अहिलेको पुँजीगत संरचना र संगठनात्मक संरचना अनुसार पुँजी बजारको जुन पुँजी बजारका लगानीकर्ताको चाहनालाई लगानीकर्ताको आवश्यकतालाई एड्रेस गर्न सक्दैन त्यस कारणले यसको संरचनागत सुधार गर्नुपर्छ भन्ने विषय पनि हामीले उठाएका छौं। यी सबै विषयहरू सबैभन्दा राम्रो पक्ष के भएको छ भन्दा हिजोको छलफलमा हामीले लगानीकर्ताको तर्फबाट जे जति विषय उठाइयो त्यस विषयको उठानको सन्दर्भमा नेपाल धितोपत्र बोर्डका अध्यक्षको उपस्थित थियो नेपाल स्टक एक्सचेन्ज

0: किसिमले समय सीमा सहित कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा सबैले महसुस गर्नु भएको हुनाले भोलिको पुजी बजार चाहिँ अझ थप पारदर्शी थप प्रतिस्पर्धी हुने विश्वास हामीले लिएका छौं, जसले गर्दा पुजी बजार चाहिँ पारदर्शी भयो, प्रतिस्पर्धी भयो, धेरै कुराहरू अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा पुजी बजार सञ्चालन गर्न सक्यो भने लगानीकर्ता स्वतः बेनिफिटेड हुन्छन्।
1: जस्तो अमिताभ सर, अब एउटा कुरा के छ भने नि, एउटा हल्ला फैलाइयो होइन, रुमर फैलाइयो, अब धेरै व्यवसायहरू पक्राउ पर्दैछन्, धेरैलाई पक्राउ गरिन्छ, कतिपय व्यवसायहरूले चाहिँ पुँजी बजारमा गरेका क्रियाकलापहरूलाई पनि बाहिर ल्याइयो होइन, कतिपय अहिले पक्राउ परेका स्थितिहरू पनि छन्। तर सोमबारै पुँजी बजारमा उल्लेख्य सुधार पनि भएको छ, किनभने तपाईँहरूको त्यहाँ भेटघाट भएको छ होइन, त्यसपछि पुँजी बजारमा उल्लेख्य सुधार पनि भयो, पुँजी बजार मार्फत चाहिँ अब सरकारले नै विश्वासमा लिइसके पछाडि अब पुँजी बजार फेर हुन्छ, त्यसमा चाहिँ राम्रो पुँजी के लगानी चाहिँ होइन, यो एकदम फेयर लगानीमा मात्रै चाहिँ त्यहाँ लगानीकर्ताहरूले चाहिँ लगानी गर्छन् र त्यसको चाहिँ विश्वसनीयतामा चाहिँ अब सरकारले कुनै पनि कम्प्रोमाइज गर्दैन, कुनै पनि टुकबाकी राख्दैन, पुँजी बजारलाई अब अगाडि बढाउनु नै पर्छ भनेर हरेक लगानीकर्तालाई चाहिँ विश्वस्त बनाउने वातावरण, किनभने स्थिर सरकार हो यो त, पाँच वर्षका लागि म्यान्डेट लिएर आएको छ होइन, पुँजी बजारमा हरियाली हरियाली हुनुपर्ने हो, अहिले त भू मान्नुपर्ने हो, बजारले भूल स्टकमा जानुपर्ने हो, तर आजको दिनमा चाहिँ यो बजार अब बजारको यात्रा उकालो मात्रै हो,
0: बजारको यात्रा सधैँ उकालो पनि हुँदैन, बजारको यात्रा सधैँ ओह्रालो पनि हुँदैन, बजार चाहिँ बढ़िरहने भन्ने कुरो यो यो दुनियाँको कुनै पनि बजार चाहिँ निरन्तर बढ़िरहेको र सधैँ बढ़िरहेको भन्ने देखिएको छैन, बजारमा उतार चढ़ाव स्वाभाविक रूपमा हुन्छ। तर यहाँ के भने विधि विधान र प्रक्रियाको कुरो हो, पुँजी बजारलाई पारदर्शी बनाउनु पर्यो, पुँजी बजारका औजारहरू सुव्यवस्थित हुनु पर्यो, अन्तर्राष्ट्रिय स्तरका औजारहरू हुनु पर्यो भन्ने हाम्रो विषय हो, बढ़िरहनुपर्छ, सरकारले पुँजी बजार बढ़ाइदिइरहनुपर्छ भन्ने विषय होइन। पछिल्लो समयमा लगानीकर्ताको विश्वास के कारणले कमजोर भयो, पुँजी बजारमा हामीले गर्नुपर्ने सुधारका कार्यहरू कहाँ रोकिए र सरकारले पुँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कार्य नगरेको कारणले अहिले बजार घटेको हो भन्ने पनि हाम्रो बुझाइ हो। अनि अर्को बुझाइ के हो भन्दाखेरि, पुँजी बजारमा जुन तपाईँले भन्नुभयो यो हल्लाहरू, यो रिमरहरू जुन किसिमले फैलाइयो होइन, त्यो विषयको सन्दर्भमा सरकारको धारणा पनि के हो भन्ने कुरो लगानीकर्ताले नबुझिसकेको अवस्था हो। हिजोबाट प्रष्ट भयो, प्रधानमन्त्रीले भन्नुभयो पारदर्शी रूपमा होइन पारदर्शी रूपमा पुँजी बजारमा काम गर्नुहोस्, अनि पुँजी बजारलाई एउटा रोजगारी सिर्जना गर्ने, पुँजी सिर्जना गर्ने थलोको रूपमा विकास गर्नुहोस् र पारदर्शी रूपमा गरिएका सबै किसिमका कारोबारमा सरकारको साथ छ।

0: सबैले लगानी गर्न र ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री बालेन शाहले आग्रह गरिसक्नु भएको छ। बजारमा ढुक्क भएर लगानी गर्नुहोस्, बजारमा लगानी गर्नुभयो भने अब नेपालको बजार चाहिँ सफलतातर्फ अगाडि बढ्छ। राम्रा कम्पनीहरू छनौट गरेर लगानी गर्नुभयो भने बजार अब बुमतर्फ अग्रसर हुन्छ। छोटो विश्राम लिन्छौ, विश्रामपछि हामी पालिका भवनमा उपस्थित हुनेछौ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
0: यतिखेर हाम्रो बेसमा पालिका बहसमा हलिसी नगरपालिकाकी मेयर तथा नगरपालिका संघकी कोषाध्यक्ष विमला राई हुनुहुन्छ। विमलाजी, नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, धन्यवाद।
0: अब स्थानीय तहको अहिलेको हालखबर के छ? नयाँ सरकार आएको छ, कतिको कोर्डिनेशन भइरहेको छ? काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह अहिले प्रधानमन्त्री हुनुहुन्छ, भेटघाट राम्रै होला नि होइन यहाँको?
3: हजुर, होइन, फिजिकल्ली भेटघाट त छैन के, अब यही यहाँहरूकै चाहिँ संचार माध्यम, आम संचार माध्यमबाट देख्न सकिन्छ।
0: आफ्नै अब भेटघाट भएको, सँगसँगै काम गरेको व्यक्तिसँग भेटघाट छैन, अहिले प्रधानमन्त्री भइसकेपछि कनेक्सन छैन।
3: मलाई भनौँ न, समग्र पालिकाको प्रमुखहरूलाई एउटा आशा पनि पलाएको थियो, जुन चाहिँ अब भनौँ न धरातलमा बसेर सँगै बसेर काम गरेको एउटा चाहिँ एउटै ओहदाको व्यक्ति चाहिँ मुलुकको प्रधानमन्त्री हुनुहुँदाखेरि कम्तीमा स्थानीय तहको सम्बोधन हुनेवाला छ, भावना र मर्म बुझेको हुनेछ भन्ने लागेको थियो। तर त्यो चाहिँ अहिलेको मितिसम्म हामीले प्राप्त गरेनौँ। हुन त समय धेरै भएको छैन, तर आर्थिक वर्षको हिसाबले र नगरपालिकालाई स्थानीय तहले आउने अनुदानको हिसाबले
0: पनि हामीले
3: हो त्यो हिसाबले पनि हामीले चाहिँ उहाँसँग उहाँले स्थानीय तह खासै बुझ्नु भएको होइन। फेरि उहाँ फेरि सहरमा बसेको मान्छे हो, होइन, काठमाडौँ महानगरपालिकाको नगर प्रमुख भएको मान्छे हो। त्यसकारणले यो गाउँ बस्ती झुपडीको सन्दर्भमा धेरै सरकारले बुझेको अनुभूति भएन।
0: भनेपछि उहाँ आएपछि त तपाईँहरू झन् खुसी हुनुपर्ने, निराशको कुराको पो गर्नुभयो त बिहान बिहान?
3: यस्तो भयो, यो निराशकै कुरा चाहिँ होइन, यथार्थ कुरा गरेको हो। र सँगै कस्तो भयो भन्नुहुन्छ भने, अब अहिले त यो साउन महिनादेखि त अर्को आर्थिक वर्ष सुरु भयो र तर योभन्दा 4-5 दिनको अगाडिको आर्थिक वर्षमा चाहिँ भनौँ न स्थानीय चाहिँ सरकारले पाउने जो संविधानमै व्यवस्था भएको वित्तीय समानीकरण अनुदान फेरि यो सरकारले 9.5% कटाएर होइन ठुलो चाहिँ पालिकाको हकमा खर्बौँको रूप अर्बौँको रुपियाँ कटेको छ भने हाम्रो त हाम्रो जस्तो सानो पालिकामा त करोडौँ करोड बजेट कटिरहेको छ। त्यो भनेको त झुपडीमा बस्ने नागरिकको न्यूनतम आवश्यकताहरू परिपूर्ति गर्ने बजेट कटिएको हो नि त। त्यसकारणले पनि यो भन्दैछु।
0: अब अहिलेको अवस्थामा चाहिँ अब धेरै होइन यो स्थानीय तहलाई मजबुत बनाउनु पर्छ, घर घरको सरकार हो, होइन, नजिक सिंहदरबार पुगेको छ भन्ने ढंगले चाहिँ जसरी स्थानीय तहलाई व्याख्या गरिन्छ नि, अब तपाईँहरूको जनतासँग प्रत्यक्ष रूपमा तपाईँहरू कनेक्टेड हुनुहुन्छ होइन, जनतासँग नजिकबाट तपाईँहरूले काम गर्नुभएको छ, जनताका समस्याहरूलाई तपाईँले नजिकबाट बुझ्नु भएको छ, अहिले कस्तो अवस्था छ स्थानीय तहमा चाहिँ? अब किनभने राष्ट्रपाल त एउटा के अरे भनौँ न एउटा पारित गरिसकेको छ एउटा मुद्दालाई, अब स्थानीय तहलाई दलविहीन बनाउनुपर्छ भन्ने ढंगले उहाँको महाधिवेशनबाट चाहिँ त्यो कुरा बाहिर आएको विषय छ। तर स्थानीय तह जनताको सरकार बन्न सक्यो कि सकेन अहिलेसम्म संविधान जारी भइसके पछाडि?
3: यहाँले मलाई दुईटा प्रश्न सोध्नु भयो जस्तो लाग्छ। एउटा कुरा चाहिँ कुनै एउटा अमुक पार्टीको चाहिँ तपाईँको महाधिवेशनको घोषणा पत्रले यो मुलुकलाई चाहिँ ठूलो आमूल परिवर्तनमा ठूलो मदत पुग्छ भन्ने लाग्दैन। त्यसमध्ये पनि जुन व्यवस्था आएको छ उहाँले दल

0: संविधानले समावेशिताको कुराहरू पनि अवलम्बन गरेको छ। भोलि चाहिँ तपाईँको दलबिन उठ्दाखेरिमा त्यहाँ समावेशिताको कुराहरू कसरी चाहिँ एड्रेस हुन सक्छ र चाहिँ जे भए पनि एउटा पार्टीभित्र पार्टीले आफ्नो चाहिँ प्रतिनिधिलाई कन्ट्रोल कमान्ड पनि गरेको अवस्थाहरू छ। त्यस कारणले पनि हिजोको ब्याकग्राउण्ड हेर्नुहोस् न, उहाँ आफै प्रधानमन्त्रीज्यू एउटा दलबिन चाहिँ भनौँ न एउटा स्वतन्त्र व्यक्ति उठेर आएको, आज त्यो नेचर आज झल्किएको छैन संसदमा, होइन? त्यस कारणले गर्दाखेरि एउटा समावेशिताको मुद्दा, अर्को कुरा कमान्ड एन्ड कन्ट्रोलको कुराहरूमा चाहिँ त्यो मेकानिजम चाहिँ हराएर जानेवाला हुन्छ। त्यस कारण यो धेरै सपना नदेख्दा हुन्छ भन्ने लाग्छ मलाई। दोस्रो कुरा स्थानीय सरकारको प्रभावकारिताको कुरा गर्ने हो भने अब यस्तो छ, 753 स्थानीय तह छ, अब आफ्नो आफ्नो ठाउँको विशेषता हुन्छ, आफ्नो आफ्नो समस्याहरू हुन्छ, आफ्नो आफ्नो समस्यालाई समाधान गर्ने पाटोहरू फरक फरक हुन्छ। त्यस कारणले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ विभिन्न समस्याहरू प्राकृतिक प्रकोपदेखि लिएर अन्य विभिन्न चाहिँ भनौँ न आवश्यकतामाथि आज स्थानीय सरकार साँच्चै नै दरिलो खम्बा भएर यो मुलुकमा उभिएको छ। भनेपछि अब संघ सरकार प्रति सरकारको भूमिका नभएको भन्ने होइन, तर तल नागरिकको समस्यालाई नजिकबाट हेरेर समाधान खोज्ने चाहिँ दौडधुपमा चाहिँ त्यो तम तयारीमा चाहिँ स्थानीय सरकारभन्दा अरू सरकार चाहिँ देखिन्न।
1: तपाईँ त अब उपप्रमुख पछि प्रमुख भएको मान्छे हो होइन, अब त्यसमा चाहिँ राम्रै तरिकाले काम गरिराख्नु भएको होला। यो खोटाङको जुन तपाईँको यो नगरपालिका छ, यसमा हलिसी तुवासुङ नगरपालिकाले चाहिँ गर्नुपर्ने कामहरू, अब किनभने दुईटा कार्यकाल काम गरिरहँदाखेरि त्यहाँ चाहिँ कृषि पशुपालन पर्यटनको सम्भावना भएको ठाउँ पनि हो, हलिसी महादेवको मन्दिर त्यहाँ चर्चित पनि छ, पर्यापर्यटनका हिसाबले बडो गजबको ठाउँ छ खोटाङ, के कति गर्न सके जस्तो लागिरहेको छ अहिले?

Radio NRN 99.1 समयको ख्याल राखौं 10 बज्यो।

0: सफाई आइलैंड सुनते नूंचा रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज़।
1: सहिनो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM।
2: दार्जिलिङ क्षतिग्रस्त भएपछि भन्सार महसुल नतिरेका 11 विद्युतीय सवारी रसुवा टिमुरी भन्सारमा व्यवहारिष्य बनेका छन्। 2082/24 लेहिन्दी खोलामा आएको बाढ़ीमा पुरिएका 8,86,90,000 रूपियाँ बराबरका सवारी एक वर्षदेखि टिमुरीमै व्यवहारिष्य छोड़िएका छन्। क्षतिग्रस्त गाड़ी बिक्री नहुने भएपछि आयातकर्ता सीजी मोटर्सले सवारी लैजान चासो दिएको छैन। एक्सपेङ जी 6 ब्रान्डका 10 गाड़ीको बजार मूल्य 8,49,90,000 रूपियाँ पर्छ। आयातकर्ताले बजार मूल्यको करिब 40% अर्थात 3,39,00,000 रूपियाँ भन्सार महसुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज केलालले बताएका छन्। 37,00,000 रूपियाँ बराबरको एउटा ईभी भ्यान पनि व्यवहारिष्य छ। बीमा दावी गर्नुपर्ने भएकाले बाढ़ीको समयमा आयातित सवारी र माल वस्तुमा समेत क्षति पुगेको छ। 56 विद्युतीय पेट्रोलियम सवारी बाढ़ीमा बगेका थिए। ती गाड़ीको अनुमानित मूल्यहरू 47,12,82,000 रूपियाँ रहेको छ। काठमाडौँमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन्।

प्लान सुकुतेमाल गाउँपालिका तीन गर्वै गोकर्णेश्वर नगरपालिका आठ माकलबारी बस्ती आएकी 27 वर्षीय सालु गुरूङले गैराती पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका सूचना अधिकारी एवं एसपी पवन कुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमा श्रीमानसँग विवाद हुँदा र खाजा घर पछाडिको पार्किङमा आफूले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्। गुरूङका दम्पतिले खाजा घर सञ्चालन गर्दै आएका थिए। पेट्रोल छर्केर आगो लगाउँदै गर्दा श्रीमानले फेला पारेर आगो निभाएका थिए। उनलाई उपचारका लागि शुरूमा सुषमा कोइराला मेमोरियल अस्पताल लगिएको र त्यहाँबाट किर्तिपुरको वन अस्पतालमा रिफर भइसकेको जनाइएको छ। गुरूङको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी 50% जलेको छ। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: Essentials. LG ले ल्यायो नयाँ LG Essentials Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिंग मशीन, एसी को कम्प्लिट रेंज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. नेपाल सरकारले चालू आर्थिक वर्षभर स्थायी पदपूर्तिमा रोक लगाउने निर्णय गरेको छ. नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार सरकारी निकायहरूमा दरबन्दी कटौती हुने भएपछि लोकसेवा आयोग मार्फत नयाँ भर्ना नखुलाउने भएको हो. मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणपछि दरबन्दी कटौती हुँदा फाजिलमा पर्ने कर्मचारीहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना कुनै पनि सरकारी कार्यालयले स्थायी पदपूर्ति नगर्ने निर्णय गरेको छ. यो निर्णयपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना कुनै पनि मन्त्रालय, विभाग वा सरकारी निकायले स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाउन वा पठाउन लगाउन नपाउने भएका छन्. विज्ञापन नखोलेर नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार स्वीकृत भएको दरबन्दीमा सम्बन्धित मन्त्रालय वा निकायले विद्यमान कर्मचारीको आन्तरिक मिलान गर्नेछन्. यसरी मिलान गर्दा बढ़ी हुन जाने कर्मचारीलाई भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय कार्यालय, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी ती निकायको रिक्त स्थानमा कामकाजमा खटाउने व्यवस्था मिलाई कर्मचारीलाई कामविहीन हुने अवस्था आउन नदिने निर्णय गरिएको छ. सरकारको निर्णयले नयाँ स्थायी कर्मचारी भर्ना प्रक्रिया अस्थायी रूपमा प्रभावित भएको छ. नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन कार्यान्वयनसँगै आवश्यकता अनुसार कर्मचारी समायोजन र फाजिल कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिइने सरकारको तयारी छ. बारामा सोमबार राति मिनी ट्रक अनियन्त्रित भई घरमा ठोकिँदा एकजनाको मृत्यु भएको छ. कलैया उपमहानगरपालिका 4 स्थित गुप्ता पेट्रोल पम्प नजिकै ट्रकमा सवार जितपुर सिमरा उपमहानगरपालिका 8 इङ्ली प्रतिका 40 वर्षीय शिवनारायण पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ. बरियापुरबाट कलैयातर्फ आउँदै गरेको बा 1 को 4-3 नम्बरको खाड़ी टाटा मिनी ट्रक अनियन्त्रित भई स्थानीय सुरेश शाह कानूको घरमा ठोकिएर दुर्घटना भएको. दुर्घटनामा सोही ठाउँका 50 वर्षीय दीप नारायण चौधरी घाइते भएका छन्. उनको टाउको, दुवै हात खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ. गरेका अनुसार दुर्घटना लगत्तै दुवै घाइतेलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो. उपचारका क्रममा पासवानको मृत्यु भएको हो. प्रहरीले मिनी ट्रक चालक रौतहटको गुजरा नगरपालिका 9 सिमरा भवानीपुर बस्ने 27 वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ. दुर्घटनाबाट घरको एकतर्फको पर्खालमा क्षति पुगेको छ. हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. अहिलेलाई बिदा दिनुहोस्. नमस्कार.

0: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
0: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
4: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
4: खेतमा पानी जमाइराख्ने।
3: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
4: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असाढ 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले काखमा लिनुहुन्छ।

0: Thank you.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

साथी ऊ त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो PM।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दी

0: केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: चैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइ राख्ने:
0: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना: नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकैसाथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
2: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
3: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लभली कम्प्युटर भरतपुरबी सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.lovely2@gmail.com
2: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोलुसन
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
3: यति बेला बेलुकीको 7:30 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर
8: मन्त्रालयको समेत निर्देशन जारी पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञको प्रश्न
9: 10 रुपियाँ गराइसकेका छ 2 वर्ष अगाडि तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन त्यो
8: प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई साउन 12 र 13 गते राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चद्वारा स्वीकार वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने
10: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हुन्छ ऊ त एउटा आफ्नो सन्तानको लागि आफ्नो बुवा आमाको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त कामको खोजीमा जान लागेको बाध्यताको लागि जान लागेको
8: विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा 2 शिक्षक सहित 3 जना निलम्बन बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणको उच्च सतर्कता महाकाली नदीमा बहाव घटेपछि शारदा ब्यारेजमा 4 पाङ्ग्रे सवारी सञ्चालन सुचारू तर सतर्कता अपनाउन प्रहरीको आग्रह
11: हो पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने यता पानीको दबाव बढ्ने हो
8: र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति साफ च्याम्पियनशीप कार्तिकमा नेपालको सहभागिता भने अझै अन्यलमा
12: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
8: सरकारले शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क लागू गरेको एक सातामै फिर्ता लिनु निर्णय प्रक्रियामा पर्याप्त तयारी र परामर्शको अभाव रहेको संकेत हो। जनजीवनसँग प्रत्यक्ष जोड़िएका विषयमा नीति बनाउँदा त्यसको प्रभाव कार्यान्वयन क्षमता र सरकारवालासँगको छलफललाई प्राथमिकता दिनुपर्छ। विरोधपछि निर्णय सच्याउनु सकारात्मक भए पनि पटक पटक यस्ता अपरिपक्व निर्णयले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँछ। अब सरकारले हतारमा निर्णय गर्ने होइन, अध्ययन, संवाद र सार्वजनिक हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
13: सरकारले सर्वसाधारणबाट उठाएको पूर्वाधार विकास कर सर्वसाधारणकै सहजताका लागि विकास निर्माणमा खर्च गर्ने भनिए पनि त्यसको कार्यान्वयन, अनुगमन र प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको छ। पछिल्लो समय सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लिने निर्णयका विषयमा आलोचना हुँदा अन्तत सो निर्णय एक साता नपुग्दै फिर्ता भएको छ। अहिले पनि सरकारले विभिन्न शीर्षकमा पूर्वाधार विकास कर लिने गरेको छ, तर त्यसबाट उठेको रकमले सर्वसाधारणको दैनिक कति सहज भएको छ भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्। सरकारले पूर्वाधार विकासका नाममा लिने करले सर्वसाधारणको दैनिकीमा कति सहज भएको छ? सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
14: अत्यावश्यक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने विधेयक भौतिक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने त्यसको जुहो गर्नको लागि भनेर पहिला चाहिँ जुन विशेष एउटा पर्टिकुलर खास चाहिँ परियोजनाको लागि भनेर सुरु गरेका थिए त्यसलाई जनरलाइज गरिदिएर एउटा पूर्वाधार निर्माण कोष पूर्वाधार कर सम्बन्धी शीर्षकै राखेर त्यो कलेक्सन गरिरहेको छ। अब त्यो चाहिँ के छ भन्दाखेरि अब त्यसको कालीगण्डक के अरे बुढीगण्डकको काम त मुआवजा माग्ने काम त उहाँ छ, अरू चाहिँ धेरै अगाडि बढ्न सकेका छैन, त्यसको मोडालिटी नै विवाद छ बेला बेलामा। अब अहिले आएर पूर्वाधार कर भनेर प्रतिनिधि 10 रुपियाँ लिन्छ, फेरि पहिला 5 रुपियाँ भएको म 10 रुपियाँ गराइसकेका छु 2 वर्ष अगाडि। तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन। त्यो अब विशेष आयोजनाको लागि हो भने त्यो विशेष आयोजनामा खर्च गर्नुपर्छ, र विशेष आयोजनामा होइन भने त्यो करबाट कुन कुन आयोजनाहरू यसपालि मा जान्छ त्यो कर भनेर आम जनतालाई जानकारी गराउनु पर्ने सुसूचित गर्नुपर्ने छ, त्यो पनि गराएको छैन। त्यस कारणले गर्दा पूर्वाधार करको उपयोग राम्ररी भएको छ, जुन उद्देश्यको लागि लगाइएको हो त्यो भएको छ, लक्ष्य पूरा भएको छ, उद्देश्य पूरा भएको छ, त्यसबाट चाहिँ नि आम जनताले थप अतिरिक्त सुविधा पाएका छन्, अर्थतन्त्रलाई त्यसले राम्रो गरेका छ भन्ने अवस्था चाहिँ छैन।
13: यसैबीच चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। बिरामी अभिभावक तथा सरकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्ने व्यवस्था भन्दै व्यापक आलोचना भएपछि सरकार निर्णय फिर्ता लिन बाध्य भएको हो। सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको थियो। यस अनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्क मार्फत थप 3% शुल्क तिर्नुपर्ने अवस्था बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा निर्णय सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने देखिएकाले अर्थमन्त्री सोनी वाग्ले संघको परामर्शपछि यस्तो निर्णय गरेको उल्लेख गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई 3% शिक्षा समता शुल्क नलिन सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न समेत आग्रह गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले प्याप्सन एन्ट्याप्सन र हिसानका प्रतिनिधिसँगको छलफलमा उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। छलफलमा शिक्षा विधेयक, पाठ्यक्रमको खाका, शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सरकारसँगको छलफल सकारात्मक भएको समेत बताएका छन्। तर सरकारको निर्णय कार्यान्वयन भएको एक साता नबित्दै फिर्ता लिएपछि अपरिपक्व निर्णय भएको भन्दै उपभोक्ता अधिकार कर्मीले सरकारलाई सुझाएका छन्। शिक्षा र स्वास्थ्यमा लगाइएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महर्जनले सीआईएमसँग बताउनुभयो।
15: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा पनि छ र अहिले पनि नेपाल सरकारको तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यो साथले 30% त गरिब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएकाहरू छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ, यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ, त्यो लगाउनै हुनुहुन्थ्यो। उनीहरूलाई कति मर्क भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्, भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य त आफ्नै ठाउँमा समस्या छ, त्योभन्दा पनि अब केही गरियो त आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुगुना मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पो सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउनु सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्।
13: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गति हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित दुई आयुक्तहरूको सुनाई साउन 12 गति र प्रस्तावित प्रमुख आयुक्तको सुनाई साउन 13 गति गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
16: 10 मिनटको उहाँको पावर पोइन्ट प्रेजेन्टेशन चाहियो अनिवार्य नै, त्यो भर्बल मात्रै हुनु भएन, मौखिक मात्रै भएन, एउटा त्यो अनुरोध गराएको छौँ। दोस्रो चाहिँ नतिजामा आधारित कुरा चाहिँ खोज्नु पर्यो, नयाँ कुरा, यो कुरा चाहिँ सचिवालयबाट उहाँहरूलाई संचार पनि गरिदिउँ। अहिले यहाँ प्रस्तुत गरेको एउटा विषय छँदैछ, त्यो आधार अहिले हामीलाई यो हो, तर उहाँले पछि प्रस्तुत गर्ने कुरामा चाहिँ नतिजामा आधारित कार्ययोजना पेश गर्नु पर्यो, उहाँले आफ्नो अवधिमा ल्याउने परिवर्तन के हो, गर्ने काम के हो भन्ने कुरा हो।
13: वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो। नयाँ व्यवस्था अनुसार पीड़ितले विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
10: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानको लागि आफ्ना बुवा आमाको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको, र त्यही व्यक्ति चाहिँ पीड़ित भएर अब यसो भौतारी रहेको अवस्था देख्दाखेरि यो प्लेटफर्म चाहिँ लन्च गरौँ, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धाउन नपरोस्, र यहाँ विभिन्न विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यो यसको चाहिँ सोच आएको र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ जान परेन।
13: श्रम मन्त्रालयले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारीको नाममा ठगी गर्नेलाई कड़ा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै लुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पानी सवारी साधन सञ्चालनमा रोक लगाइएको हालका लागि हटेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पाङ्गे सवारी आगमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएमसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टेक बहादुर रावतले बताउनुभयो।
17: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 900,000 क्युसेकमा आइपुगेको छ र अहिले चार पाङ्गे सवारी साधन पनि महाकाली पन्वासकोलमा चाहिँ सुचारू भइसकेको छ। हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ़्यो भने यता पानीको दाब बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी यता त्यो पुलमा चाहिँ मनमुन्दै हुन्छ, दिउँसोको समयमा हो, माथि पहाड़ी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ बन्द हुने हुन्छ। त्यही
13: नेपाल विद्युत प्राधिकरणले बर्खायाममा नियमित, सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले भारी पहिरो र हुरी बतासका कारण हुन सक्ने विद्युत अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति उपकरण र मरमत सामग्री 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेड्डी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कृतिपुरमा कारमा आगलागी हुँदा कृतिपुर स्थित ट्याङ्ला फाटकका सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको छ। 70 वर्षीय श्रेष्ठ नवदेवीमा बस्दै आउनु भएको थियो। ट्याङ्ला फाटक स्थित चाँदनी चोकमा रोकिराखेको अवस्थामा 2563038 नम्बरको कारमा अचानक आगो लागेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एशिया फुटबल महासंघ साफले साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंगसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भनी अन्यूनमा छ।
18: सन्तोष गन्धर्व पिङ्लाइस आलिताल गाउँपालिका 1 का माला गाउँका 24 परिवार अझै टेन्ट मुनि बस्थे।
19: समस्या छ हजुर, यहाँ किसान मन छ, पुरै ढुङ्गा आउनु पहिरो आउँछ, बच्चामा रात मेघ आएर यहाँ उहाँलाई जानु पर्छ पिकिनेल गरेर।
18: बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा, अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: संसद, तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
23: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
24: तपाईँका दैनिक भोगाई, तपाईँका प्रश्न, तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
22: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
24: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद।
22: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
25: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
18: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको अलिताल गाउँपालिका एकको माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो, तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्।
0: जब वर्षायाममा पानी पर्न थाल्छ, हावाले त्रिपाल हल्लाउँछ, साना बालबालिका आमाको काखमा सर्छन्, बुढा बुढीको आँखा रातभर निदाउँदैन, यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका एक माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँ नै जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे। त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर
1: समस्या धेरै छ म्याडम, समस्या भन्दा त त्रिपालहरू अझ दिया टेन्टहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ। तनाव तनावमै छौ म्याडम, के भनौ हजुरलाई, टेन्टमै बसोबास छौ अहिले पनि, हामीले वारी पारी गर्नु समस्या छ। अब एउटा 10 दिन भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले, अब यसमा बसौ भन्दा थियो, अब तनाव तनावैमा छौ म्याडम, के गर्ने त्यस्तै छ।
0: माला गाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। 6 जनाको परिवार सहित 4 वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनिता औजी भन्नुहुन्छ,
1: 2079 सालको
0: पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माला गाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर 4 वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ्न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो।
2: पारिपट्टि त्यो टेन्ट राखेको छ, त्यो टेन्टमा चाहिँ बर्सात ठुलो भएपछि बर्सातदेखि नै टेन्टमा बस्दै आएका छन्, अहिले पनि टेन्टमै बस्ने गरेका छन्। दिउँसो चाहिँ यता घरमा पानी पिनु भयो भने घरतिर आएर टाइम गर्ने, अब सालतिर अहिले दिउँसो पनि बढी वर्षा भयो भने त्यसै उता पारिपट्टि घरको जस्तो पारिपट्टि चाहिँ टेन्ट राखेको छ हामीले, त्यो टेन्टमा बस्दै आउने गरेका छन्। अहिले पनि त्यही प्रक्रिया छ, गत वर्ष दुई तीन वर्षमा जुन प्रक्रिया थियो त्यही प्रक्रियामा चाहिँ उनीहरूले त्यसरी नै बसिराखेका छन्। 24 परिवार आउँदै 24 परिवारलाई स्थानान्तरण गर्नुपर्ने हो हामीले, यसबारे तपाईँको त्यो ठाउँबाट अर्को ठाउँ सार्ने भनेर लगभगै अझै फाइनलमा पुगेको रिपोर्ट हामीलाई लगभग 2-3 दिन अगाडि गाउँपालिकामा परिपत्रै आएको छ, त्यहाँबाट बस्ती भन्ने ठाउँमा हामी सार्दैछौँ अहिले।
0: पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार माला गाउँ मात्र होइन, बलौचा, ओभा, दुखेडा, खिन्नेभाडी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
18: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
4: व्यक्तिगत र कानून रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ।
18: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
2: बाढ़ी, पहिरो तथा डुबानमा परे सहयोगका लागि कहाँ सम्पर्क गर्ने? तत्काल उद्धारका लागि सरकारी संयन्त्र के होला? नमस्कार, म सन्तोष गन्धर्व। अहिले मध्य बर्खाको समय छ। अधिकांश स्थानमा बाढ़ी, पहिरो तथा तराईमा डुबानको जोखिम बढ़दो छ। यस्तो अवस्थामा तत्काल राहत तथा उद्धारका लागि सरकारको तयारी के छ? हेलो मौसममा आज हामीले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रतिकार शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गरेका छौं।
3: राज्य भनेको एउटा अभिभावक हो, राज्य नै त्यो जिम्मा लिनुपर्ने हुन्छ। किनकि भन्दाखेरि राज्यलाई चाहिँ अब जनताको जीवनको रक्षा गर्ने चाहिँ जिम्मेवारी हामी लिनुपर्ने हुन्छ र यसका लागि हामीले नगरेको होइन, हामी नीतिगत र कानून रूपमा पनि त्यस्तो प्रकारको तयारी गरेका छौँ। संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनै राखेका छौँ। हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामी म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ। र यसमा अर्को कुरा पनि हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने दण्डनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायणी सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसके त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन, म जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन। हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले
4: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ?
3: एकदमै, सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अरू कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्षजीहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई।
4: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भन्ने सोध्नु भएको छ।
3: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा के अरे तपाईँको उद्धारकर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायलाई नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ। अहिले पनि हामीले के गरिरहेको छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ। हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ। आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ। हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10 बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ। त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिम दिएको छ।
4: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै?
3: होइन, यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण व्यवस्थापन कार्यकारी समितिले 7 र 18 विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ। जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साझेदारी मोडेलमा त्यो काम गरिराखेका छौँ है। त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा। र अर्को उहाँको प्रश्न के थियो भन्दाखेरि जस्तै हिमाल
4: पहाडको भेकको लागि एकै प्रकारको हो कि फरक फरक
3: फरक फरक हुन्छ किन भन्दाखेरि जस्तो ठाउँ परिस्थिति अनुसार हामी चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो कि हाई एल्टिट्युडमा जाँदाखेरि त्यही प्रकारको हामी चाहिँ विवश तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ। त्यो भएको हाम्रो नेपालमा अहिले हाई एल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र परिवार नेपालमा उद्धारकर्मी हुनुहुन्छ। त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबानु पर्यो नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने चाहिँ स्विफ्ट वाटर रेस्क्यू अथवा गोताङहरू चाहिनुहुन्छ त्यो प्रकारले चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो हिमालतिर हामी चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारको चाहिँ हेलिकप्टरहरू त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ। त्यो भएको कुराले हामी हिमाल पहाड तराईको लागि फरक फरक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने गरेको किसिमले चाहिँ
4: यो वर्ष याममा मात्र सडक बनाउने खन्ने असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ। विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नहेरिरहेको होला?
3: यो विषय पनि एकदमै पेचिलो विषय छ। अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्वच्छले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो जोधरी विकास भनौँ न भनेको चाहिँ जथावै चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराको घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ। अन्त भनियो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिया रहेछ। भनेपछि अब हजुरहरूले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथाभावी तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ यहाँ आउँछ। जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ, प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ।
4: विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु पालना गर्नु नभए यसले विपद निम्च्याउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडेकडा गर्न सक्ने स्थिति छ कि
3: हो? यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी लबिङ गरिराखेका छौँ। अब जस्तै हाम्रो इआइए भन्छ वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ। यदि इमानदारीपूर्वक हामीले वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ अथवा आइए भन्छ प्रारम्भिक वातावरण मूल्याङ्कन गर्यौँ अथवा संक्षिप्त वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ भने त्यहाँ यो विषय आउँछ। त्यो वातावरण प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो। तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआइए अथवा आइए रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पुरा गर्नलाई मात्रै भएको देखिन्छ। त्यो भएको कारणले अब चाहिँ हामीले के भनेका छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ, डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ म उपस्थित हुनेछौ। नमस्कार।
1: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय सञ्चालकसँग आग्रह गरेको छ। पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञहरूले प्रश्न गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चले अस्वीकार गरेको छ। वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ। विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा विद्यालयले 2 शिक्षक सहित 3 जना निलम्बन गरेको छ। बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई निर्देशन दिएको छ। र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति प्रदान गरिएको छ। साफ च्याम्पियनशीप कार्तिकमा तर नेपालको सहभागिता भने अझै अन्यलमा छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समय सूचक अहिले रातिको 8 बज्यो PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
3: खेतमा पानी जमाइ राख्ने,
2: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति

0: वा हेक्साको नाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: ए लौ न लौ लौ चटाङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 9855506359 र 9855607359।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर 20 तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454 9855420754। इमेल lok.logic2@gmail.com।
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।

0: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्नी।
1: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
2: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
1: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
2: बाबा, हाम्रै पश्चिम स्टोनको सातनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
1: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
2: सम्पर्क नम्बर 9875082997,
0: 9855010997।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: प्रभासको मझेरीबाट हामी आएका छौं घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विनयसँग
2: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com मा

0: विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विदेशसँग
1: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक सोमबार अमेरिकी समय साँझ 8:15 नेपाली समय मंगलबार बिहान 7:00 inepali.com को फेसबुक पेजमा आएर मंगलबार साँझ 8:00 रेडियो साइनो 89.8 मेगाहर्ज र sainonews.com मा
2: नमस्कार। आदरणीय महानुभावहरू, कार्यक्रम तपाईँको विचार विनयसँगको यो अर्को श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्दछु। म दर्शक एवं श्रोता महानुभावले सधैँ जस्तो आज पनि हामीलाई ESP.com, Kharmala.com र cyberheadline.com मा संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 मेगाहर्जको रेडियो साइनोमा पनि यहाँले हामीलाई सुन्नुहुनेछ। त्यसै गरी अभियान टेलिभिजनमा हेर्नुहुनेछ भने sainonews.com र कार्यक्रम तपाईँको विचार विनयसँग युट्युब च्यानलमा सुन्न र हेर्न सक्नुहुनेछ। दर्शक एवं श्रोता महानुभावहरू, सधैँ जस्तै आज पनि अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानी गर्न लागिरहेको छु र आजको पालो पनि हाम्रो धार्मिक क्षेत्र रहेको छ। धार्मिक क्षेत्र अन्तर्गत हामीले योभन्दा अघिल्लो एपिसोडमा प्रस्तुत गरेको नारद पुराणको बाँकी अंशहरू, बाँकी भागहरू, बाँकी कथा सार लिएर उपस्थित भइसकेका छौँ। आजका मेरा अतिथि व्यासाचार्य भुवन गुरु काठमाडौँबाट मसँग जोडिसक्नु भएको छ। गुरु, यहाँलाई स्वागत छ। राधे राधे।
3: राधे राधे विनयजी।
2: गुरु आराम हुनुहुन्छ नि?
3: हजुर, ठिक छ विनयजी। यहाँहरू सबै कुशल मंगल हुनुहुन्छ?
2: ठिक छ। यहाँहरू सबैको सद्भाव र भगवान्को कृपाले हामी पनि आजको दिनसम्म कुशल मंगल छौँ। गुरु, तपाईँको परिवार पनि जो अपेक्षा गर्छौँ र सम्पूर्ण दर्शक श्रोताहरूलाई पनि हामी कुशलताको कामना गर्दछौँ। अब हामीले गत एपिसोडमा नारद पुराणको पहिलो कथा सार हामी प्रस्तुत गरेका थियौँ। गुरु, आज हामी 18 पुराणकै सन्दर्भमा छौँ। अब आज हामी बाँकी अंश, आजको एपिसोडमा बाँकी भागहरू, नारद पुराणकै बाँकी भाग लिएर हामी प्रस्तुत गर्छौँ। अब सधैँ जस्तै आज पनि अब यो कुराकानीलाई अगाडि बढाउनुभन्दा अगाडि गुरुको मिठो भजनबाटै कार्यक्रम सुरु गरौँ। गुरु, अब भजनलाई अनुरोध गरेँ मैले।

0: हजुर गुरुको यो मिठो कृष्णजीको भजनबाट हामी आजको यो एपिसोडलाई अगाडि बढाउन चाहन्छौँ गुरु। अब जस्तो यो नारद पुराणमा हामीले अघिल्लो एपिसोडमा चाहिँ नारदका भक्तिका विषयमा हामीले गुरुले कथासारमा बताउनु भएको छ, नारदका विभिन्न स्वरूपहरूको बारेमा बताउनु भयो। भनेपछि अब आज हामी नारदको कुन रूपबाट अथवा यो नारद पुराणको मा बाँकी रहेको र हाम्रो भक्तजनहरूले सुन्नै पर्ने बुझ्नै पर्ने यही कथाको सारहरू चाहिँ केबाट हामी सुरु गर्छौँ गुरु?
1: आजको सार, आजको विषय प्रसङ्ग छ धर्मको विषयमा छ। अघि हामी भक्तिको विषयमा गरेका थियौँ अनि यसबाट धर्म, अब यो धर्म भन्ने विषय, यो तत्त्व संसारमा असाध्यै यो संवेदनशील विषय बन्न पनि पुगिरहेको छ। धेरै व्यक्तिलाई धर्म भनेको के हो, सत्य भनेको के हो, यो धर्मको जागृत कसरी हुन्छ, धार्मिक बन्न के गर्नुपर्छ, कस्तो खालको सदाचारता चाहिन्छ, कस्तो खालको नियम चाहिन्छ, मान्छेहरू धर्म कसरी प्राप्त गर्न सक्दछन् भनी धेरैको जिज्ञासा, यो जिज्ञासाको समाधान गर्ने विषय आज रहेको छ विनयजी।
0: ए हजुर, अब एकदमै मिठो कुरा उठाउनु भएको छ। अहिले धर्म, धार्मिक र धार्मिकता के हो, कसरी बन्न सकिन्छ, पुराणहरूमा यसको महत्व के थियो, आज हामी सामान्य जनजनमा पनि मैले के गरेँ भने म आस्तिक हो कि नास्तिक हो कि, धर्ममा किन लाग्ने, धार्मिकता के हो, धर्म के हो, धार्मिक के हो, मान्छे कसरी धर्मावलम्बी बन्न सक्छ, यी यावत कुराहरू पनि मान्छेहरूको मनमा प्रश्न जोडिएको छ। र यो हिजोको उति बेलै पुराणहरूमा पनि यसको प्रसङ्ग रहेको छ भनेपछि हामी त्यहाँबाट आज पक्कै पनि मानिसहरूले आफ्नो आफ्नो उत्तर पनि पाउँछन्। गुरु, अब यो के हो, धर्म, धार्मिक र धार्मिकता के हो, यो नारद पुराणमा कसरी वर्णन गरिएको छ त?

0: भगवान विष्णुलाई नाराजीले गएर एकपटक सोध्नुभयो, हे प्रभु, यो संसारमा धर्मको विषय धेरै ठाउँमा बहसताको बहस चलिरहेको हुन्छ, जहाँ पनि धर्मका कुराहरू उठिरहेका हुन्छन्, लोकमा पनि कलियुगमा मानिसहरू यो धर्मबाट धेरै हीन हुनेछन्, धर्मको आशयलाई पूरा गर्न सकिने छैनन्, धर्मको पालना मान्छेले गर्न सकिने छैनन्, तर पनि ती व्यक्तिहरू धर्मको खोजीमा चाहिँ रहिरहेका हुनेछन्, धर्मको जिज्ञासा चाहिँ उनको मनमा रहिरहनेछ, बाहिर देखाउन सक्दैनन् तर भित्र चाहिँ जहिले पनि रहनेछ। अब त्यस्ता व्यक्तिहरूले यो धर्मको परिभाषालाई कसरी बुझ्न सक्छन् भनेर सोद्धा विष्णु भगवानले भन्नुहुन्छ, हेर बाबु, धर्मको जग भनेको सत्य हो। सत्य भनेको के हो त भन्दाखेरिमा वेदले बताएको कुरा, शास्त्रले बताएको कुराबाट नडग मगाउनु, ऋषि ऋषिहरूले रिसर्च गरेर समाजमा दिएको विषयलाई यो गर्नुहुन्छ त्यो गर्न हुँदैन भन्ने कुरालाई सकेसम्म, सम्भव भएसम्म, आफ्नो क्षेत्रले भ्याएसम्म, आफ्नो बलले भ्याएसम्म पुरा गर्दै जानु, कर्तव्य गर पालना गर्दै जानु, त्यस पछाडि गएर यो धर्मको जग भनेको एउटा सत्य र दया, तेस्रो सदाचार, यो धर्मका तीनवटा पालु हुन्छन्। यो तीनवटा पालु भनेको पनि के हो त भन्दाखेरि ब्रह्मा विष्णु महेश्वरकै स्वरूप हो। सृष्टिको पनि धर्म हुन्छ, पालनको पनि धर्म हुन्छ र संहारको पनि धर्म हुन्छ। हेर्नुहोस् है, संहार भनेको नाश गर्नु, यो नाश गर्नलाई पनि भगवानले गएर धर्म नीति न्याय मार्फत रहेर यो चाहिँ संहार गर्नुपर्छ। अहिले भक्तजनहरूले मान्छेले धेरैले पनि ठाउँ ठाउँमा के के ख्याति गरेर सन्त महात्माहरूले पण्डितहरूले हे प्रभु छिटो अवतार लिन पर्यो, यी पापीहरूलाई नाच्न पर्यो, पापीहरूलाई मार्न पर्यो, पापीहरूलाई खतम पार्न पर्यो, यिनीहरूले धर्मलाई नष्ट गरे, धर्मलाई बर्बाद पारे भनेर धेरै ठाउँमा आर्थ पुकार गरेको सुनिन्छ। भगवानले त्यसै आएर ती अधर्मीहरूलाई नाश गर्न मिल्दैन, त्यसको पनि एउटा समय आउनुपर्छ, त्यसको पनि नियम हुन्छ, त्यसको पनि एउटा चाहिँ अवधि हुन्छ। त्यस कारणले गर्दाखेरिमा अब यो धर्मका तीनवटा पाल हुन्छन्, सत्य दया र सदाचार। भगवानले पनि यही सत्य दया र सदाचार रूपी जुन त्रिकुटबाट नै यो जगतलाई गएर चलायमान गराइराख्नु भएको छ र यसबाट नडगमगाइकन, यसबाट विचलित नभइकन न्यायोचित ढङ्गले जीवन निर्वाह गर्नु भनेको धर्म हो, एउटा चाहिँ सरल भाषामा बुझ्दाखेरिमा। अब यहाँ फेरि श्लोकले के बताउँछ त भन्दाखेरिमा सारको विषयमा सत्यम ब्रियात् प्रियम ब्रियान् न ब्रियात् सत्यम अप्रियम भनेर बताएको छ। एउटो सत्य बोल्नु, जति आपत परे पनि जस्तो सुकै सङ्कटको घडीमा पनि असत्य बोल्दै नबोल्नु भनेर बताएको छ शास्त्रले नारद पुराणभित्र। जति वर्त जे ज्यान जाला तर असत्य नबोल्नु, तर कहिलेकाहीँको अवस्था कस्तो हुन्छ त भन्दा फेरि यहाँ वेदले यहीँबाट नै फुकाइदिएको छ, कस्तो कस्तो अवस्थामा झुट बोल्न हुन्छ, कस्तो कस्तो अवस्थामा मान्छे चाहिँ असत्य बोल्दा पनि पाप लाग्दैन त भनेर पनि यहाँ फेरि बताइएको छ। एउटा कस्तो त भन्दाखेरिमा जहाँ गौमाताको हत्या हुन थालेको छ, गौमाताको हत्या हुन थालेको छ भने, कुनै विद्वानको हत्या हुन थालेको छ भने, कुनै कन्याप्रति कुनै नारीप्रति अमानवीय व्यवहार हुन थालेको छ, कन्यामाथि नारीमाथि क्रूरता चाहिँ त्यहाँ चाहिँ हुन लागिरहेको छ, र त्यो अवस्थामा यदि असत्य बोल्दा झुट बोल्दा तिनीहरूको प्राण बच्छ, तिनीहरूको जीवन दान हुन्छ भने त्यो ठाउँमा गएर झुट बोल्दा पाप लाग्दैन। यस्तो अवस्थामा फेरि धर्मशास्त्रले नारीलाई पनि त्यस्तो ठुलो प्रायोरिटीमा राखेको छ। हेर्नुहोस्, अनि त्यस पछाडि गएर अब यहाँ ब्रियात् प्रियम भनेको छ, प्रिय शब्द बोल्नु, मिठो शब्द बोल्नु, एकदम चाहिँ बाणीमा अमृत भरेर बोल्नु, मधुर बोल्नु, यस्तो कुरालाई पनि धर्म भनेर बताइएको छ, यो पनि धर्मभित्र पर्दछ। अप्रिय नबोल्नु, त्यस पछाडि गएर अब कसैलाई खुसी पार्न छ, कोही व्यक्तिलाई बढाउन छ, कोही व्यक्तिलाई माथि पुर्याउन छ, त्यसबाट आफूले केही चिज लिन पनि छ, होइन यसको लागि त मैले अलिअलि झुट बोलेर यसलाई फुरुकै पार्छु भनेर अप्रिय असत्य शब्द बोल्यो, झुट शब्द बोल्यो भने फेरि त्यहाँनिर पाप भयो, त्यहाँ अधर्म भयो। त्यसले गर्दा एकदम लिमिटमा बसेर ब्यालेन्समा रहेर मान्छे चाहिँ त्यो खालको चाहिँ सदाचार पालन गर्नु यो धर्मभित्र पर्दछ। अनृत भनेको छ, अनृत भनेको झुट नबोल्नु। हुन त हामी कहिले काहीँ के हुन्छ भने झुट बोल्नु पाप हो, सत्य बोल्नु धर्म हो भनेर हामीले सुनिन्थ्यो सानै सानैमा। आखिरमा ती पनि व्यक्ति बाँडी रहेछन्। हाम्रा पूर्वजहरूले, हाम्रा बाबुहरूले, हाम्रा बाजेहरूले, बराजुहरूले, हाम्रा गाउँघरका मान्ने गुण्य व्यक्तिहरूले पहिला पहिला धर्म र पापको विषयमा बोल्ने कुरा पनि सबै धेरै विषय चाहिँ शास्त्रसँग मिल्दो जुल्दो रहेछ कि विनयजी, अहिले मैले रिसर्च गर्दाखेरिमा त्यो पाएको छु। त्यस कारण गर्दा यो धर्मभित्र पर्दछ। प्रियम च नानितम बुर्यात यस धर्म सनातन, जो सनातन हो, सनातन भनेको सृष्टिको उत्पत्ति सँगसँगै जुन जुन विषयवस्तु वेदसँग सम्बन्धित भए रहँदै आए र त्यही कुराको नियम पालना गर्नु नै धर्म हो भनेर त धर्मको विषय पनि यहाँ भगवान विष्णुले नारदजीलाई बताउनु भएको छ।
1: भनेपछि यो कथा नारद पुराणमा जस्तो हामीले अघिल्लो विषयमा भक्तिका कुराहरूलाई जोड्यो भने अहिले धर्मको बारेमा यहाँले प्रस्तुत गर्नुभयो र यो नारद पुराणमा नै धर्मको कुराहरूलाई जोड्नु पर्ने तात्पर्य के देखिन्छ होला गुरु सामान्य रूपमा हेर्दाखेरि?
0: अब के छ भने अब जसले संसारमा छिटो, जो मार्फत छिटो सन्देश फैलिन्छ, जसले जस मार्फत नै छिटो छिटो सन्देश सबैका कानमा गुन्जिन्छन्, सबैले सरल ढङ्गले बुझ्न सक्छन्, त्यही चिजलाई प्रयोग गर्ने हो। जस्तै अहिले पनि हेरौँ, हामी विश्वमा सबैभन्दा बढी भ्युज गएको जुन च्यानललाई, जुन चिजलाई, जुन मिडियालाई बढी मान्छेले हेर्छ, फलो गर्छ, त्यो मिडिया मार्फत केही कामहरू देखाउन पाइयो भने, त्यो मिडिया मार्फत आफ्नो डकुमेन्ट्रीहरू पेस गर्न पाइयो, आफ्नो पौरख देखाउन पाइयो भने छिटो छिटो भाइरल हुन्थे भने मन सायद मान्छेलाई अहिले पनि हुन्छ नि। हो त्यस्तै प्रकारले गएर अब नारद पुराणमा नारदजीलाई नै भगवानहरूले छनौट गरेर अब संसारमा सन्देश फैलाउनुको निम्ति नै यो धर्म जस्ता, भक्तिका जस्ता यी गहन गहन विषयहरू नारद पुराणमा समावेश गर्नुको कारण यही हो विनयजी।
1: अब जस्तो यो मलाई लाग्छ हाम्रो हिन्दू धर्मको कुनै पनि कथामा, कुनै पनि कृतिहरूमा, कुनै पनि तपाईँको चाहिँ सन्देशहरूमा चाहिँ मलाई लाग्छ नारदको नाम नआउने, नारदको प्रसङ्ग नजोडिएको सम्भवतः कुनै पनि कथावस्तुहरू, कुनै पनि धर्मका सन्देशहरू अथवा ग्रन्थहरू सायदै छैनन् होला। भनेपछि त्यति महत्त्वपूर्ण व्यक्ति नारद जुन एउटा उहाँ व्यक्ति हुनुहुन्थ्यो भने उहाँ एउटा महत्त्वपूर्ण विषय पनि रहनु भएको छ हिन्दू धर्मभित्र, त्यो भन्न सकिन्छ कुरो?
0: असाध्य असाध्य विनयजी, किनभने हजुरको प्रश्नमै यति गहन उत्तर रुकेको छ, उत्तर पनि त्यही भित्रै हजुरले चाहिँ दिनुभएको छ। हो नारदजी, किनभने जो भगवानको प्रिय छ, जो भगवानसँग नजिकिनु भएको छ, जसलाई भगवानले प्रेम गर्नुभएको छ, उहाँको नाम नै नारद हो। त्यही भएर बृहन् नारदीय भनेर पनि बताइएको छ। नारद पुराणलाई नारदीय पुराण पनि भनिन्छ, किनभने नारदकै स्वरूप भएको कारणले गर्दा, नारदकै ज्ञान भएको हुनाले, विख्यात भएको हुनाले नै बृहन् नारदीय पनि भनेर बताइन्छ यो पुराणलाई। हेर्नुहोस्, जो कोही व्यक्ति नामुक व्यक्ति छ, नामुक व्यक्तिलाई प्राप्त गर्नको निम्ति पहिला नामको आवश्यकता पर्दछ नि। जस्तै हामीले अब भगवानलाई प्राप्त गर्नु छ भने यहाँ पुराणहरूमा पनि हजुरले भने जस्तै, जिज्ञासा गरे जस्तै नारदको प्रसङ्ग बढी आउँछ, किनभने नारदबाट नै हामी त्यो नारदीय तत्त्वमा पुग्न सक्छौँ। नारदीय तत्त्व भनेको को त भन्दा ती ब्रह्म तत्त्व हो। ब्रह्म तत्त्वमा पुर्याउने काम चाहिँ नारदजीले गर्नुहुन्छ, त्यस कारणले गर्दा नारदको बढी नाम आउने कारण त्यही भएर हो। अर्को कुरा भनेको नारद भनेको नाम हो। अब नामद्वारा नै नामी समक्ष पुग्न सकिन्छ। जस्तै अब कोही आमाको छोरो अमेरिका पुग्नु भएको छ, अमेरिकामा पुगेको छोराको दुई चार वर्ष पछाडि कोही साथीले खबर लिएर आयो, आमा तपाईँको छोरा सन्चय हुनुहुन्छ, आराम हुनुहुन्छ, ठिक छ, हामी सँगै बस्यौँ भनेर छोराको विषयमा, छोराको प्रगतिको विषयमा नाम व्याख्या गरियो भने ती आमाले त्यो अरू विषयभन्दा पनि त्यो नाम सँगसँगै छोराको अनुहारलाई सम्झिन्छन्, छोरालाई सम्झिन्छन् नि। हो त्यो नाम, नाम उता नाम कसैले बताइदियो तर झझरको चाहिँ छोराको अनुहारको आयो नि। हो त्यो नाम पनि नारदको छ, तर नारदको नाम नारदबाट नै त्यो नारदीय तत्त्व प्राप्त गर्न सकिन्छ। नामबाट नानीको याद भए जस्तै यो नारदबाट नै नारदीयको त्यो चाहिँ तत्त्व प्राप्त गर्न सकिने भएको हुनाले नारदको व्याख्या, नारदको महत्त्व बहुत ठुलो छ शास्त्रहरू।
1: हजुर, अब यो नारद पुराणमा जस्तो भक्तिका कुराहरू र धर्मका कुरा बाहेक अन्य कुराहरू के चाहिँ हामी यसको सार संक्षेपमा हामी सुन्न सक्छौँ?
0: अब यसमा चाहिँ अरू अर्को पनि गहन विषय जोडिएको छ। जसरी कुनै पनि मेसिनलाई कुनै पनि इन्जिनलाई चलाइरह्यो भने त्यही इन्जिन पछि ड्यामेज हुन सक्छ अथवा त्यही इन्जिन बिग्रन सक्छ, त्यही इन्जिन गएर हजुरको जल्न सक्दछ, त्यस्तै प्रकारले गएर त्यसलाई पनि रेस्टको आवश्यकता पर्दछ। अब हाम्रो यो शरीर पनि यो देहभित्र पनि यत्र विभिन्न किसिमका चाहिँ यहीँभित्र नसा छन्, यहीँभित्र मुटु छ, यहीँभित्र कलेजो छ, यहीँभित्र हरेक प्रकारका हाडहरू छ, अस्थि पञ्जरहरू यहीँभित्र छ, यहीँ चाहिँ हजुरको चाहिँ मेदिनी यहीँभित्र छ, रगत यहीँभित्र छ, सारा इन्द्रियहरू यहीभित्र छन्, सूक्ष्म र देख्न नसकिने इन्द्रिय पनि यहीभित्र छ भने पछाडि यो देहभित्र यो शरीरभित्र यति धेरै तत्त्वहरू निर्माण परमात्माले गराइदिनु भएको छ। अब यो चलेको चले चलेको चले गर्यो भने पनि पाचन प्रणाली पनि कमजोर बन्दै जान्छ। अब पाचन प्रणाली कमजोर बन्दै गयो भने अन्तःकरण पनि एकदम चाहिँ कमजोर बन्दै जान्छ, त्यस पछाडि स्मरण शक्ति पनि हराउँदै जान्छ र ज्ञान पनि हराउँदै जान्छ, बुद्धि पनि हराउँदै जान्छ। त्यस कारणले गर्दाखेरिमा समय समयमा हाम्रो यो देहलाई पनि विश्रामको आवश्यकता पर्दछ, हाम्रो यो शरीरभित्रका पार्श्वलाई यो शरीरभित्रका चाहिँ यी चाहिँ पूर्जाहरूलाई पनि एउटा चाहिँ विश्रामको आवश्यकता पर्दछ। त्यो विश्राम कति बेला लिने त भन्दा एकादशीमा लिने, 15 दिनको एक दिन कुनै पनि हालतमा हामीले चाहिँ हाम्रो देहलाई एकदम स्थिर गराएर हामीले चाहिँ आराम चाहिँ गराउनु पर्दो रहेछ यहाँ शास्त्रको मान्यता अनुसार। त्यसको कारणले गर्दाखेरि भगवान्ले एकादशीको महिमा बताउनु भएको छ, हरेक मानव पृथ्वी लोकमा जन्मिसके पछाडि 1000 काम छोडेर भए पनि उसले 15 दिनमा एक दिन एकादशी व्रत उपासना गर्नै पर्दो रहेछ। ल हेर्नुहोस्, यदि गरिएन भने मान्छे रोगी बन्दै जान्छ, त्यो रोग लाग्नु भनेकै पाप हो। अब यतापट्टि हामीले पाप लाग्छ भन्छौँ एकादशी व्रत बसेन, एकादशीको दिनमा अन्न खायो भने पाप लाग्छ भन्छ, के हो त भन्दाखेरिमा हामीलाई भगवान्ले सृष्टि गर्दा नै आमाको गर्भभित्र निर्माण गर्दा नै 15 दिनमा एक दिन विश्राम गर्नै पर्ने भनेर त्यही किसिमको चाहिँ सिलेक्टेड गरेर त्यही किसिमको चाहिँ बनाएर भगवान्ले हामीलाई पठाइदिनु भएको छ। त्यो रुललाई हामीले पालना गरिएन भने त हामी कमजोर भयौँ नि त, हामी आफ्नै कारणले गर्दा हामी आफै रोगी छौँ, हामी आफ्नै कारणले गर्दा हामी आफै पापी बन्छौँ। त्यस कारणले गर्दाखेरि त्यो पापबाट त्यो रोगबाट समाजलाई मुक्त गर्नको लागि ब्रह्माण्डका हरेक मानिसहरूलाई मुक्त गर्नको लागि स्वस्थकर जीवन जिउन प्रेरित गर्नको निम्ति भगवान्ले एकादशीको महत्व बताउनु भएको छ, एकादशी गर्नै पर्दछ भन्नुभएको छ यहाँ हेर्नुहोस्। त्यस कारणले गर्दाखेरिमा न गायत्रः परम मन्त्र न मातुः परदैवतम् न काश्यः परमम् तीर्थम् नैकादश्यः समम् व्रतम् भनेर बताएको छ। नैकादश्य भनेको न एकादश्यः समम् व्रतम्, एकादशी व्रत जस्तो ठूलो व्रत यो संसारमा अर्को व्रत कुनै पनि छैन। जस्तै न गायत्रः परम मन्त्र, गायत्री भन्दा ठूलो मन्त्र अर्को केही छैन, फेरि मन्त्रहरूको सबैभन्दा ठूलो मन्त्र भनेको गायत्री मन्त्र हो। न मातुः परदैवतम् भनेको छ देवताहरू, जस्तै ब्रह्म भनेको अलग भयो, मैले अघि बताएँ ब्रह्मा विष्णु महेश्वरको जो ब्रह्माण्डीय स्वरूप छ त्यो ब्रह्म तत्त्व भयो। देवता भनेका यी वायुहरू भए, अनि त्यस पछाडि इन्द्र आदिहरू हुनुभयो, अग्नि हुनुभयो, यी चाहिँ पानी भए, जल भए, यी सबै देवताभित्र गनिन्छन्। अब यहाँ के बताएको छ भन्दा यी भन्दा पनि ठुला भनेको मातुः परदैवतम्, जन्म दिने आमा नै ठुली हुन् गरे यी देवताहरू भन्दा पनि। ब्रह्म भने भनिएको छैन, फेरि ब्रह्म भन्दा ठुलो त यो संसारमा कोही पनि छैन। ब्रह्म भन्दा सबैभन्दा ठुलो ब्रह्म पछाडिको गुरु, ज्ञानदाता गुरु, गुरु पछाडिको बाबुआमा भनेर बताएको शास्त्रमा। त्यस पछाडि बाबुआमा पछाडि अरू दाजुभाइ, इष्टमित्र, बन्धु बान्धव यी सबै चाहिँ त्यस पछाडिका चाहिँ पर्ने गर्दछन्। न मातुः परदैवतम् न काश्यः परमम् तीर्थम्, संसारको सबैभन्दा ठुलो तीर्थ भनेको काशी हो, काशी भन्दा ठुलो तीर्थ केही पनि छैन गरे। न काश्यः परमम् तीर्थम्, त्यस्तै प्रकारले नैकादश्यः समम् व्रतम्, व्रतहरूमा एकादशी भन्दा ठुलो व्रत केही पनि छैन। किन त भन्दाखेरिमा अब यो एकादशीको व्रतको नियम पनि भगवान्ले सिलेक्टेड गर्नुभएको सबैलाई स्वस्थ बनाउनको लागि रहेछ, सबैलाई ऊर्जावान बनाउनको लागि रहेछ, सबैलाई सन्तुलित जीवन जिउनको निम्ति प्रेरित गर्नुको निम्ति यो एकादशीको निर्माण गराउनु भएको छ, यो नियम बनाउनु भएको रहेछ। त्यस कारणले गर्दा यहाँ पनि एकादशीको विस्तृत व्याख्या गरिएको छ।
1: बरु एकादशी व्रतको जस्तो त्यो व्रत मार्फत हामी विश्राम लिनुपर्छ, हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि विश्राम लिन आवश्यक छ भनेर हाम्रो हिन्दू संस्कारमै भएको कुरालाई गुरुले यहाँ चाहिँ वाचन गर्नुभयो। अब त्यो एउटा सराहनीय पनि छ, सायद त्यसैको एउटा पर्यायवाची अहिले आएर मानिसहरू फास्टिङ गर्ने, एक्सर्साइज गर्ने, जिम जाने, यी व्यापक कुराहरू स्वस्थ प्राणीसँग जोडिएका हुन्छन्। तर एकादशीलाई यदि महत्त्व दिँदाखेरि त्यहाँ जस्तो औँसी पूर्णिमा पनि हरेक 15 दिनमा आउँछ, ती कुराहरूलाई चाहिँ कति महत्त्वका साथ जोडिएको छ गुरु यो पुराणमा?
0: अब होइन जोडिएको छ, किनभने औँसी पूर्णिमाका विषयहरू छन्। जस्तै अब पूर्णिमा जस्ता व्रतहरू, जस्तै पूर्णिमा व्रत भयो, आइतबारको व्रत, सूर्यको व्रत भयो, सोमबार शिवजीको व्रत भयो, यी चाहिँ हजुरको चाहिँ मङ्गलबार गणेशजीको व्रत, बुधबार हनुमानजीको व्रत, बिहिबार विष्णुजीको लक्ष्मीको व्रत, शुक्रबार सन्तोषी माताको व्रत, शनिबार त्यस्तै प्रकारले गरेर चाहिँ अब हजुरको शनिदेवको व्रत भने जस्तै, अब यी सबै व्रतहरू अन्य व्रतहरू अन्य दिनहरू अन्य तिथिहरू हजुरको चाहिँ सकामभित्र पर्दछन्। हेर्नुहोस्, यी सकामीय व्रतहरू हुन्। यी व्रतहरूद्वारा कुनै इच्छा राखिन्छ, कसैलाई चाहिँ पुत्रको लाभ गर्नु पर्यो, कसैलाई छोरोको चाहना भयो भने एक्काइसवटा मङ्गलबारको व्रत बस्यो भने छोरो जन्मने, अब सन्तान त जन्मियो तर छिटो बोली फुटेन भने फेरि पनि गणेशजीको व्रत बस्यो भने सन्तानको वचनहरू सन्तानको वाक्यहरू सिद्ध भएर जाने, छिटो छिटो खोल्दै जाने, अब कसैलाई ग्रहहरूले दुःख दिएको छ, जति पनि काम गर्दा सफल भइँदैन भने उसले चाहिँ सूर्यको व्रत बस्न पर्ने, अब यो सबै सकामभित्र पर्दछन्। वेदहरूमा शास्त्रहरूमा परमात्माले मानिसहरूलाई कहिलेकाहीँ काम गर्दै गर्दै जाँदा असफल भयो भने सफल प्राप्तिको निम्ति यी विधानहरू बताइदिनु भयो, यी चाहिँ समाधानका बाटाहरू हुन् यी अन्य व्रत अन्य तिथिहरू भनेका। तर एकादशी भनेको एकदम पूर्ण रूपमा निष्काम व्रत हो। यो भनेको एकादशी भनेको परमात्माको निम्ति समर्पित गर्ने व्रत हो, परमात्मालाई दिने हो यसको पुण्य होइन, तर लिन चाहिँ भगवान्ले फेरि आफैलाई दिनुहुन्छ, तर लिन चाहिँ हामीले परमात्माको नाममा दियौँ स्वस्थ आफू भयौँ। भन्नु खोजेको के भने कुनै पनि कर्महरू परमात्मामा निहित गरियो, परमात्मामा अर्पण गर्यो भने त आयु पनि आफ्नै बढ्दो रहेछ, स्वच्छ पनि आफै भइदो रहेछ, पवित्र पनि आफै भइदो रहेछ, फाइदा त आफ्नै देहको लागि रहेछ नि। मान्छे जति लामो समयसम्म स्वच्छ भएर बाँच्न सक्यो त्यति समयसम्म त्यति बेलामा उसले धेरै कुराहरू देख्न पाउँछ, भोग्न पाइन्छ, जान्न पाउँछ, कर्म गर्न पाउँछ, पुण्य कर्म गर्न पाउँछ। त त्यस कारणले त लामो आयुसम्म बाँच्न पाउनु, निरोगी भएर रहन पाउनु पनि त एउटा भाग्य हो नि। हो, त्यो भाग्यको ऊर्जा भाग्यको उदय कहाँबाट प्राप्त हुन्छ त भन्दा यी एकादशीको व्रत निष्कामद्वारा परमात्मामा अर्पित गर्नुद्वारा नै प्राप्त हुँदो रहेछ। र त्यस्तै प्रकारले अब पूर्णिमाको पनि मनको राजा भनेको छ पूर्णिमालाई, भगवान चन्द्रमाजीलाई, जसले चन्द्रमाजीको पूर्णिमाको व्रत बस्छ, चन्द्रमाको ध्यान गर्दछ भने त्यो चाहिँ मन एकदम आनन्द हुने, मन शान्त हुने, स्थिर बन्ने, त्यो खालको चाहिँ उसमा लक्षण र गुणहरू देखा पर्दछन् विनयजी।
1: अब जस्तो यही नारद पुराणमा एकादशीको कुरा, पूर्णिमाको कुराहरू, अथवा यो मान्छेले आफ्नो शरीरलाई स्वस्थ राख्नुपर्ने कुराहरू जोडिनुको पछाडि नारदको भूमिकासँग पनि रिलेट हुन सक्छ गुरु होइन। त्यसले गर्दा हजुर, अब यी बाहेकका अन्य कुराहरू चाहिँ के चाहिँ हामी पाउन सक्छौँ यो नारद पुराण?
0: ल, अब यो नारद पुराणमा एउटा एकदम सुन्न पर्ने बहुत महत्वपूर्ण विषय छ। अब मान्छेहरू धार्मिक बन्नको लागि छवटा गुणको आवश्यकता पर्छ। हेर्नुहोस्, धार्मिक अथवा आध्यात्मिक, पहिलो गुण भनेको शिक्षा, दोस्रो गुण भनेको कल्प, तेस्रो गुण भनेको व्याकरण, चौथो भनेको निरुक्त, पाँचौँ भनेको छन्द, त्यसपछि छैटौँ भनेको ज्योतिषीय। यति छवटा कुराको आवश्यकता पर्दछ मान्छेको जीवनमा आध्यात्मिक बन्न अथवा धार्मिक बन्न। अब यो शिक्षा शास्त्र भनेको के हो त भन्दाखेरिमा, शिक्षा भनेको वेदको कुनै अङ्ग हो जसलाई वेदाङ्ग भनिन्छ। वेदका छवटा अङ्ग हुँदो रहेछ नि हेर्नुहोस्। अब ती छवटा अङ्ग मध्येको सबैभन्दा पहिलो भनेको शिक्षा हो। यो शिक्षालाई उच्चारण शास्त्र पनि बताइन्छ। उच्चारण भनेको के हो त भन्दा बोल्न सक्ने, वक्तृत्व कलाले सम्पन्न हुन सक्ने, कसैको अगाडि पनि नडराइकन एकदम दृढ भएर बोल्न सक्ने, सामर्थ्यवान बन्न सक्ने, पावरफुल बन्न सक्ने, पावर नलेजको चाहिँ एउटा विकास गर्न सक्ने, त्यो विकसित भएको कलाले युक्त भएको व्यक्ति बन्नको निम्ति सबैभन्दा पहिलो भनेको अध्ययन गर्नु पर्दो रहेछ। अध्ययन भनेको शिक्षाको अध्ययन गर्ने, कस्तो शिक्षा छ भन्दा वेद जान्नु पर्ने, त्यस पछाडि गएर समाजशास्त्र जान्न पर्ने र लौकिक शिक्षा पनि जान्न पर्ने। लौकिक शिक्षा भनेका अहिलेका सामाजिक शिक्षा, त्यस पछाडि गएर साइन्सका विषयहरू भए, डक्टरीय भए, पाइलटहरू भए, इन्जिनियर भए, यी जति पनि हामीले चाहिँ कल्चरल भन्छौँ, कृषि भन्छौँ, यी जति पनि हामीले चाहिँ यी चाहिँ हजुरको चाहिँ लौकिक विद्याहरू शिक्षाहरू आर्जन गर्छौँ, यो पनि यो सँगसँगै हामीलाई वेदको पनि आवश्यकता पर्छ, धर्मशास्त्रको आवश्यकता पनि पर्दो रहेछ। हो त्यो चाहिँ यो शिक्षाभित्र बताइएको छ। यो शिक्षा भनेको भगवान वेद पुरुषको घ्राणेन्द्रिय हो अरे। घ्राण भनेको नाक, नाक रहेछ शिक्षा भनेको। त्यस कारणले गर्दाखेरि शिक्षा च प्रवक्षामि वर्ण सोर पुरह सराम यया ज्ञानेन वेदानं पाठ शुद्ध भवे द्विज। अब शिक्षा जान्यो भने, पढ्न जान्यो भने त्यसले शब्द पनि उच्चारण पनि राम्रोसँग गर्न सक्छ, शुद्ध उच्चारण गर्न सक्छ, शुद्ध बोल्न सक्छ, शुद्ध गाउन सक्छ, शुद्ध पाठ गर्न सक्छ। त्यस कारणले गर्दा वाणीको शुद्धताको निम्ति शिक्षाको आवश्यकता पर्दछ, यो पहिलो कुरा। अब दोस्रो भनेको के हो त भन्दाखेरिमा कल्प, कल्प। अब मैले योभन्दा कल्पभन्दा अगाडि फेरि शिक्षामै मैले जोड दिएँ विनयजी, अलिक अगाडि जान चाहे। अब यो शिक्षाको धेरै ठुलो महत्त्व छ। गलत उच्चारणले मन्त्रको अर्थ नै बदलिदिन्छ हेर्नुहोस् मान्छे, किनभने बोल्दा पनि शुद्ध बोल्न पर्दो रहेछ, बरु थोरै बोल्ने, नजा जानिएन भने बोल्दै नबोल्ने, अब बोल्ने मन छ भने थोरै बोल्ने तर जानेर बोल्ने, बुझेर बोल्ने भनेर बताउँछ यहाँ शास्त्रभित्र हेर्नुहोस्। नजानिकन बोलियो भने त्यही त्यही कुराले खेरि उल्टो फल दिन्छ। कुनै ठाउँमा के भएछ भने श्रीमती बिचारा बिरामी भएर श्रीमानले हस्पिटल लिएर गएछन्, अब डक्टरले भित्र निको उपचार गर्न पर्यो, अब उपचार गर्दा साह्रै क्रिटिकल केस रहेछ, डक्टरले हतारिँदै आएर तपाईँको श्रीमतीलाई हामी बचाउन त निकै सम्भावना कम छ है, अब भगवान्को हातमा छ भनेर डक्टरले भन्नुभएछ। त्यसपछि श्रीमान आतिदै आतिदै गएर मन्दिर समक्ष गएर के भनेछन् भने, भगवान् मम भार्यम रक्षतु, मम भार्यम रक्षतु, अथवा मेरो श्रीमतीलाई हे भगवान् रक्षा गरिदिनुहोस् भनेर भन्नुपर्ने ठाउँमा रको ठाउँमा भ भन्दैछन् अत्तालिङ्गेले हेर्नुहोस् है। भगवान् मम भार्यम रक्षतु भन्ने बित्तिकै अब उनको मृत्यु भयो अरे कि श्रीमतीको, किनभने भगवान्ले त के वरदान मागेको उसलाई त दिन पर्यो तथास्तु भनिदिनु भएछ, हतार हतारमा मागेको भगवान्ले पनि गएर तथास्तु भनिदिनु भयो, झ्याप चाहिँ हजुरको चाहिँ श्रीमतीको मृत्यु भयो गरे। अब किन मैले भगवान्को अगाडि गएर माग्दा माग्दै पनि मेरो श्रीमतीको मृत्यु भयो त भनेर उनले पछि चाहिँ खोज तलास गर्दै गर्दै जाँदा एकजना विद्वानले के भनेछन् भने, हेर बाबु तिमीले चाहिँ रको ठाउँमा भ उच्चारण गर, त्योबाट श्रीमतीको मृत्यु भयो, भको ठाउँमा र उच्चारण गरेको भए त फेरि बस्ती नि श्रीमती त भनेर भन्दैछन् ती विद्वानले। भन्नु खोजेको के भने, कहिले काहीँ बोल्दाखेरिमा गलत शब्द उच्चारण भयो भने पनि बिग्रदो रहेछ। त्यस कारणले गर्दा यो शिक्षाको यति ठुलो आवश्यकता रहेछ, महत्त्व रहेछ। अब दोस्रो भनेको कल्प, कल्प भनेको भगवान वेद पुरुषको हस्त भनेको हात, हात रूपले हेर्नुहोस् है। अब यो यो कल्पभित्र के पर्छ त भन्दा शिल्प कलाकार पनि पर्दो रहेछ हेर्नुहोस्, शिल्प कला पनि यो कल्प कल्पभित्र
2: रेडियो स्पाइनो 89.8 मेगाहर्ज, तपाईं हाम्रो अटुट स्पाइनो।
3: यतिखेर बेलुकाको 9:15 बजेको छ, अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: शेरबहादुर पुल र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर शुरूमा प्रमुख विश्व समाचार।
1: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसी हुनु अघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई, इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भए यता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 शिशुको तस्करी भएको मामिलामा 19 दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 महिलालाई 7 जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3-6 वर्षसम्मको सजाय पाएका छन्। सन् 2023

0: स्वागत छ। चौतर्फी आलोचना पछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
1: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री सोहनी बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्रायजसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 को दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णयबारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लिखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन घटाउन वा कर आंशिक पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रियाबारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
2: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूर्ण रूपमा हटाउन सक्ने व्यवस्था र अधिकार दिएको छ नेपाल सरकारलाई। यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटले प्रस्ताव लानुपर्छ। नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय। यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ़दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
3: विगत केही दिन यता धेरै के गरी बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देखिन थालेको छ। मनसुन शुरू भएसँग नै यस्तो खालको बिरामीहरू बढेको चाहिँ हामीले पाउँदैछौँ।
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो,
3: लगभग आधा दर्जन त हाडहरूमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् पहिला कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदछ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
3: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ। त्यसमध्येमा हाम्रो अलिक संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो, केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कका साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने चाहिँ मान्नु पर्छ।
0: अब यो वर्षै नै देखिने समस्या यसबाट जोगिन के गर्नुपर्छ? खास मान्छे सतर्क कसरी हुने?
3: एउटा मात्र मूल मात्र मैले जहिले के भनेको रहेछु भन्दाखेरि पानी र व्यक्तिगत सरसफाइ। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ, अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यस्तो आपूर्ति जुन माग बढ्छ र त्यस्तो आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत अनुभव छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो, सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरै

0: भन्दा धेरै गरौँ पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने त्यो बाहेक त अब व्यक्तिगत साफसफाई अब वातावरणीय साफसफाई अरू थुप्रै विधिहरू त छँदैछ अथवा
1: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त
0: जति पनि बच्ने उपायको कुराहरू गर्छौ र अहिले जति पनि त्यो सबै कुराहरू आउन विकेत पानीमा होइन सबै कुरा थाहा छ स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिक्दै आएको अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ तर हामीमा एउटै कुराको चाहिँ कमी देखे त्यो भनेको चाहिँ हामीले जुन कुराहरूलाई व्यवहारमा लागू गर्न सकेनौँ स्ट्रिट फुड भन्छौँ न सडकमा देशी खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आजै दिन त हो भनेर खान्छौँ त्यसपछि बिरामी भएर आइरह हुन्छ कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ थाहा छ तर बाध्यता अब पानी नफ्री अब घरमा एकदम
1: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रकृति
0: प्रकृति अलिक फरक छ मेरो अब विश्लेषणमा कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ जहाँ जनघनत्व अलिक कम छ या बस्ती पात्र छ त्यो ठाउँमा अलिक कम देखिन्छ तर मृत्यु दरको कुरा हुन्छ ठ्याक्कै उल्टो छ जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै नजिकै निजी अस्पताल सरकारी अस्पताल स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु
1: अन्तिममा डाक्टर साहब यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ
0: बजारमा अब छ्यापछ्यापी अहिले जाडोका पानीहरू छन् त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु किन भन्दाखेरि जताततै बिग्रिँदै जान्छ त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु कुरै पनि भएन मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट प्रभावित बिरामीलाई सोद्धाखेरि अब डाक्टर हामी दिनभरि जलाइरहेर काम गर्ने फर्केर आउँछौँ अब घरमा जाडोको पानी राखेको हुन्छ हामीले सोध्ने कुरा पनि भएन खकित हुन्छ हामी पुग्नुपर्ने बाध्यता हुन्छ अब त्यसको कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको याद छ त्यसले गर्दाखेरि चाहिँ सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु बेला बेलामा अब यो जब मनसुन आउँछ तब यस योबारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो
1: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन अब एउटा विषय संक्षेपमा नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढ़ेको छ तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन् यसपालि नयाँ पहेंलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत घटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन् साथी फणीन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ अब अन्तिममा देश बाहिरको एउटा विषय होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन् इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ इरानको रिभोल्युसनरी गार्डसले बाहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ राज पौडेलबाट
2: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ अमेरिकी सेनाले पानी जहाजहरू को आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: Programs on this channel at present. Details of all our services are at bbcworldservice.com.

0: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM।
1: हेलो हेलो 1 2 3 चेक।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
1: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असाढ 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ।
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
8: चौबार असार शुक्ल अष्टमी 21 जुलाई सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीषा मोतेसँगै सरोज कोइराला।

0: नमस्कार
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: अर्थमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको कैची, घोषणा अनलाइन सेवा अफलाइन, जलन अस्पताल घोषणामै सीमित, उद्योग चलाउने सेनाको चाहना बालनले पूरा गर्दै, अरबौंका आयोजना हुँदैनन् तेस्रो पक्ष परीक्षण लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको धितो बिना नै किसानलाई कर्जा शीर्षकको शुभ समाचार।
0: जुम्लाको तातोपानी गाउँपालिकाका किसानले अब धितो बिना नै कृषि कर्जा पाउने भएका छन्। कृषि व्यवसायलाई आधुनिकीकरण, विस्तार र उत्पादन वृद्धि गर्ने उद्देश्यले निक्षेप तथा कर्जा सुरक्षण कोष र तातोपानी गाउँपालिका बीच कृषि ऊर्जा सुरक्षण सम्बन्धी द्विपक्षीय सम्झौता भएको हो। ऋण र धन दुवैको सुरक्षण भन्ने मूल नारा सहित भएको सम्झौताले पूँजी अभावका कारण बैंकबाट कर्जा लिन नसकेका साना तथा वास्तविक किसानलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ। अब किसानले धितोको अभावमा बैंकबाट रित्तो हात फर्किनु पर्ने अवस्था अन्त्य हुने तातोपानी गाउँपालिकाका अध्यक्ष चन्द्रप्रसाद चौलागाईले बताउनुभयो। निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन 2073 अन्तर्गतको ऋणीगत एकल कृषि कर्जा सुरक्षण योजना 2083 अनुसार विशेष कोषमा न्यूनतम 3 करोड़ रूपियाँ परिचालन गरिनेछ। त्यसमध्ये गाउँपालिकाले 50 लाख रूपियाँ साझेदारी लगानी गर्नेछ, जुन सम्झौता भएको एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल बैंकमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल बैंकमा खाता छ कि छैन त?

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएम 99.1, देशभर विभिन्न एफएम र संसारभर नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। चौतर्फी आलोचनापछि निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको 3% क्षमता करबाट सरकार पछि हटेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक स्तरबाट आएको असन्तुष्टि र सुझावलाई मध्यनजर गर्दै हालका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको 3% क्षमता कर लागू नगर्ने घोषणा गर्नुभएको हो। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीसँगको परामर्शपछि शिक्षा र स्वास्थ्य क्षमता शुल्क तत्कालका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% क्षमता कर अहिले भने बमोजिमले कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेख्नु भएको छ, निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% क्षमता कर अहिले भने बमोजिमले कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखियो। यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ। जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भन्दै प्रधानमन्त्री शाहले आफूहरूको मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु रहेको बताउनु भएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले तयारी पोशाक उद्योगले भोगिरहेका समस्याहरू समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ। सो क्रममा प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगको वर्तमान अवस्थाबारे जानकारी समेत लिएको नेपाल तयारी पोशाक उद्योग संघका पशुपति पाण्डेले जानकारी दिनुभएको छ। अर्थमन्त्रीको निर्णयमा प्रधानमन्त्रीको कैंची, स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्ने सरकार, तयारी पोशाक उद्योगको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा हिमालय टाइम्सले खबर छापेको छ।
3: घोषणा अनलाइन सेवा अफलाइन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। शान्तिनगर स्थित काठमाडौँ महानगरपालिकाको 31 नम्बर वडा कार्यालयमा दुई दिन यता वृद्ध वृद्धाको चहल पहल बढ़ी छ। नयाँ आर्थिक वर्ष शुरू भएसँगै वृद्ध वृद्धा सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नवीकरण गर्न पुग्ने गरेका छन्। 85 वर्षीय सावित्री देवी उदास श्रीमानसँग सोमबार बिहान 11 बजे वडा कार्यालय आइपुगेकी थिइन्। परिचय पत्र नवीकरणबारे चासो राख्दा कर्मचारीले सिस्टम डाउन भएको जवाफ दिए। सिस्टम चल्ने आशमा सावित्री देवी दिनभर वडा कार्यालयमै बसिन्। छिनछिनमा कर्मचारीलाई सोधिन्, अब त सिस्टम खुल्यो होला नि? कर्मचारीले जवाफ दिन्थे, खुलेको छैन आमा। अपरान्ह 3 बजेसम्म पनि सिस्टम नखुलेपछि उनको प्रतिक्रिया थियो, कस्तो सिस्टम हो यो, यत्रो बेरमा पनि नखुल्ने। उनी वृद्ध भत्ता नवीकरण गर्न वडा पुगेको दोस्रो दिन थियो। परिचय पत्र नवीकरणकै लागि गत शुक्रबार पनि उनी वडा कार्यालय पुगेकी थिइन्। पुरानो बानेश्वरबाट दुई छोरी सहित आएकी 78 वर्षीय नर्मदा देवी शर्माले सोमबार वडा कार्यालय मा करिब 4 घण्टा बिताइन्। घुँडाको समस्याले हेण्डल गर्न गाह्रो हुने उनलाई दिनभर कुर्नु सकसपूर्ण थियो। हुन्छ होला भनेर बस्यौं, उनले भनिन्, 4 घण्टा बसिसकेपछि आज हुँदैन भनेर फर्काइदिए। फेरि कहिले आउनुपर्ने हो? उनी एक्लै वडामा आउन सक्दिनन्, यहाँ आउन साथ दिने, अरूको समय मिलाउनु पर्छ। डिजिटल नेपालको अवधारणा अगाडि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोकका प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटाइजेशन र सरकारी निकायमा सूचना प्रविधिको प्रयोग वृद्धि पनि छ, तर व्यवहारता भने निकै कठिनाई भोग्दै आएका छन्।
2: जलन अस्पताल घोषणामै सीमित, स्वदेशमै सहज र पूर्ण उपचार नहुँदा मारमा बिरामी शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। नेपालमा पछिल्ला वर्षहरूमा भएका जलनका घटनै पछि सरकारी स्थलबाट घोषणा हुन्छन् अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने र सोही स्तरको सेवा प्रदान गर्ने, तर घोषणा अनुसार काम हुन सकेको छैन। महँगो मानिने जलनको उपचार स्वदेशमै सहज र पर्याप्त पाउन नसक्दा बिरामी र आफन्त मारमा पर्दै आएका छन्। गत असार अन्तिम साता मात्र काठमाण्डुमा आत्मदाह गरे प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। त्यसपछि आत्मदाह प्रयासका 5-6 घटना भएका छन् जसमा 2 उपचारका क्रममा ज्यान गएको छ। यसपटक पनि सरकारले विगतमा जस्तै राष्ट्रिय स्तरको जलन अस्पताल निर्माणको घोषणा गरेको छ। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राजपाले सार्वजनिक गरेको वाचा पत्रमा पनि साथै प्रदेशमा जलन अस्पताल निर्माण गर्ने भनिएको छ। निर्वाचनमा करिब 2/3 बहुमत पाएपछि राष्ट्रपा नेतृत्वमा सरकार गर्ने, सरकारले जारी गरेको कार्यसूचीमा पनि जलन अस्पताल निर्माण गर्ने भनिएको छ। आर्थिक वर्ष 2083-84 बजेटमा पनि जलन अस्पताल किर्तिपुरको क्षमता विस्तार गर्ने भनिएको छ। अस्पतालमा रहेको जलन उपचार सेवाको क्षमता पनि विस्तार गर्ने उल्लेख गरिएको छ।
3: नेपालको संविधान 2072 सेनाको जिम्मेवारी प्रष्ट तोकेको छ। नेपालको स्वतन्त्रता, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने कार्य नेपाली सेनाको हो। तर संविधानमा उल्लेख छ तर पछिल्लो समय सेनाले विकास निर्माणका कामदेखि रूग्ण उद्योग संचालनमा समेत हात हालेको छ। काठमाण्डु तराई द्रुत मार्गको ठेक्का लिएर निर्धारित समयमा पूरा गर्न सकेको छैन, जसका कारण लागत वर्षेनी बढ़िरहेको छ भने पटक पटक म्याद थप्दै जाँदा सेना विवादमा परेको छ। पछिल्लो पटक सरकारले वर्षौंदेखि बन्द हेटौँडा कपड़ा उद्योग पुनः संचालनको जिम्मा पनि सेनालाई नै दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रूग्ण अवस्थामा रहेका अधिकांश सरकारी उद्योग संचालन गर्ने नीति लिएका छन्। संचालनको जिम्मेवारी उनले सेनालाई नै दिने गृह कार्य गरिरहेको विश्वस्त स्रोत बताउँछ। तर चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय प्रष्ट आएको छैन। बरू सरकारले बिना शीर्षकमा राखिएको बजेट रूग्ण अवस्थामा रहेका उद्योग चलाउने सम्भावित खर्च गर्न खोजेको देखिन्छ। काठमाण्डु महानगरपालिकाको मेयर हुँदादेखि नै बालेन सेनासँग निकट थिए। मेयरको शपथ लिएपछि उनी बधाई थाप्न सैनिक मुख्यालय पुगेका थिए। गत वर्ष भदौ 23 र 24 जेएनजी आन्दोलनपछि उनी सेनासँग थप निकट भए। आन्दोलनकारीलाई सेना प्रमुखसँग वार्ता गर्न आह्वान गर्ने उनै थिए। अन्तरिम सरकार निर्माणका क्रममा पनि सेना उद्योगसँगै परामर्श गरेर अघि बढ़ेको थियो। प्रतिनिधि सभा निर्वाचनमा झण्डै 2/3 मतसहित बालेन प्रधानमन्त्री बनेपछि सेनासँगको सम्बन्ध झन नजिकियो। सेनाप्रति धेरै नै भरोसा राख्दै आएका प्रधानमन्त्री बालेनले रक्षा मन्त्रीको जिम्मेवारी सहित आफैले राखेका छन्। साथै राजनीतिक नियुक्तिमा समेत पूर्व सैनिक अधिकारीलाई पनि सारेका छन्। सेनालाई थप जिम्मेवारी दिने क्रममै सरकारले लामो समयदेखि बन्द रहेको हेटौँडा कपड़ा उद्योग पुनः संचालनको जिम्मा सेनालाई सुम्पिएको पूर्व सैनिक अधिकारीहरू बताउँछन्। पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान भन्नुहुन्छ, सेनाले जिम्मा लिएको योजना असफल भयो भने सेनामाथि भ्रष्टाचार र असक्षमताको प्रश्न उठ्छ। मूल जिम्मेवारी भन्दा बाहिर गएर सेना उद्योगपति ठेकेदार जस्तो बन्नु हुँदैन। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई छ, उद्योगको जमीन सरकारकै रहने गरी निजी क्षेत्रले संचालन गर्ने विधि उपयुक्त हो। जे काम गरे पनि विज्ञताका आधारमा हुनुपर्छ। सेनालाई उद्योग संचालनको जिम्मा दिएर पार लाग्दैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्नुहुन्छ, सरकारको निर्देशन बमोजिम नेपाली सेनाले मेसिन, मरमत सम्भार, परीक्षण, उत्पादन र प्राविधिक जनशक्तिको प्रयोग गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी लिएको हो। बालेनले पूरा गर्दैछन् उद्योग चलाउने सेनाको इच्छा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: आन्दोलनका अग्रणी नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वर प्रसाद बीपी कोइरालाको 45 स्मृति दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कंग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले उहाँको राजनैतिक, वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धांजलि सभा, पुष्पांजलि अर्पण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छनृ। नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष, राष्ट्रिय मेलमिलापको अवधारणा, लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताको पक्षमा जीवनभर अडिग रहनुभएका बीपी कोइराला आज पनि नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्व मध्ये एकका रूपमा स्मरण गरिनुहुन्छ। बीपी कोइरालाको 45वां स्मृति दिवस आज हिमालय टाइम्सले खबर लेखेको छ।
3: ब्याङ्क कर्जाको ब्याज दर 5% झर्यो, आर्थिक अभियान दैनिकले यो खबर छापेको छ। आर्थिक तरलताका कारण निक्षेपको ब्याज दर निकै घटाएका वाणिज्य ब्याङ्कहरू 5% आसपासको ब्याज दरमा पनि कर्जा दिन सक्ने भएका छन्। निक्षेपको ब्याज दर घटाउँदा ब्याङ्कहरूको लागत कम भई आधार दर बेस रेट घटेकाले कर्जाको ब्याज दर पनि कम गर्न सक्ने भएका हुन्। वाणिज्य ब्याङ्कहरूले साउन महिनाका लागि प्रकाशित गरेको मासिक ब्याज दर अनुसार उनीहरूको औसत आधार दर 4.94% झरेको छ। 2082 असारमा ब्याङ्कहरूको औसत आधार दर 5.41% थियो। राष्ट्र ब्याङ्कको आधार दर निर्धारण सम्बन्धी कार्यविधि अनुसार ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो लागतमा 0.75% प्रतिफल जोडेर आधार दर निर्धारण गर्दछन्।
2: २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा 32 सीट जितेर पनि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याजिक नम्बरको मद्दतमा ठूला दललाई नचाउँदै झण्डै 18 महिना सरकारको नेतृत्व गर्नुभयो। तर 2081 असारमा नेपाली कंग्रेस र नेकपा एमाले मिलेपछि उहाँ विपक्षी कित्तामा पुग्नु भएको थियो। त्यसपछि 25 वटा साझा वामपन्थी घटक र एकीकृत समाजवादीसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी नेकपा बनाएर चुनावी मैदानमा उत्रनु भएका प्रचण्डलाई पछिल्लो निर्वाचन राष्ट्रिय राजनीतिमा जम्मा 17 सीटमा सीमित गरिदिएको छ। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले करिब 2/3 नजिकको वर्चस्व कायम गर्दा प्रचण्डको जादू सकिएको विश्लेषण गर्न थालिएको थियो। तर संघमा निकै कमजोर बनेको त्यही नेकपा र संयोजक प्रचण्ड फेरि प्रदेश राजनीतिमा किङ मेकर बन्ने देखिएको छ। प्रदेश सरकारको कार्यकाल करिब 1 वर्ष बाँकी रहँदा कंग्रेस र एमाले बीचको पूर्व सहमति भत्किएपछि दुवै दल फेरि